0: मा भएको आगलागीले तीनवटा फाँटमा क्षति पुगेको छ। जेएनजी आन्दोलनका बेला भदौ 24 विधमसभामा आगलागी हुँदा सर्वोच्चको सिंगो संरचना नै ध्वस्त भएको थियो भने पछिल्लो दुईवटा आगलागीका घटनाले समेत सर्वोच्चका मिसिलहरूमा प्रयोगको प्रभाव पारेको प्रभावका बारेमा जनमानसमा विभिन्न प्रश्नहरू उठिएका छन्। तर सर्वोच्च प्रशासनले बुधबार भएको आगलागी घटनाका कारण फाँटमा भएका मिसिल र फाइलहरूमा असर नपरेको बताएको छ। यसैबीच सर्वोच्चले आगलागीका कारण प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको जनाएको छ। तर भदौ 17 घटनाको छानबिन प्रक्रिया जारी रहँदै गर्दा पुनः दोहोरिएको आगलागीले सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। अघिल्लो वर्षको भदौ 24 गते देशव्यापी रूपमा भएको जेएनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यस अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक काम कार्यवाहीहरू संलग्न एनएक्स भवनबाट सञ्चालन गर्दै आइरहेको थियो। बुधबार बिहान भएको आगलागीका कारण सर्वोच्च अदालतको नयाँ भवनमा सामान्य क्षति पुगेको प्रतिवेदन पेश भएको छ। यसैबीच जेएनजी आन्दोलनका क्रममा भदौ 24 विधम्स र आगलागीबाट बचेका मुद्दाका मिसिल रहस्यमय ढंगले अदालतबाट चोरी भइरहेका छन्। आगजनी र तोडफोडपछि बचेका मुद्दाका मिसिल अभिलेख र कागजात काठमाडौँ जिल्ला अदालतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको खाली कोठामा राखेर तालाबन्दी गरिएको थियो। तालाबन्दी गरिएकै अवस्थामा राखिएका 7 मुद्दाका फाइल त्यहाँबाट गायब पारिएको बताइएको छ। यसैबीच सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा 2/3 बहुमत हुनै पर्ने आदेश जारी गरेको छ। संविधान विपरीत हुने गरी प्रतिनिधिसभा नियमावलीमा राखिएका 2 नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरिएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो। आजको हिमालय टाइम्समा खबर छ।
1: संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ़ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण संचालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म संचालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कार्यवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट शुरूआत गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कार्यवाही सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन र समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। digital.parliament.gop.np वेब पोर्टलबाट संसदीय काम कार्यवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति उपस्थिति विवरण राखिएको छ। सदन तथा समितिको बैठकका मिति, समय, स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्यले राखिएको सचिवालयले जनाएको छ।
0: सभा 7 पुनर्निर्माण स्रोतको खोजीमा अर्थमन्त्री वाग्ले शीर्षकमा आर्थिक अभियानमा खबर छ। विनाशकारी बाढ़ी पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7 23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलनबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बाह्य स्रोत जुटाउन 5 देश केन्द्रित भ्रमणमा निस्कने भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै विकास आयोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले वाग्ले भारत, कतार, अमेरिका, थाइल्याण्ड र स्विजरल्याण्ड जाने तयारीमा रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। भारत भ्रमणका क्रममा उनले विभिन्न मुलुकका उच्च अधिकारीसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफल गर्नुका साथै बहुपक्षीय विकास साझेदारसँग नेपालका पूर्वाधार तथा विकास आवश्यकताका लागि थप स्रोत परिचालनको विषय उठाउने तयारी छ। अर्थ मन्त्रालयका अनुसार वाग्लेको विदेश भ्रमण भारतबाट शुरू हुनेछ। भारतीय विदेश मन्त्री निर्मला सीतारमणको निमन्त्रणामा भारत जान लागेका वाग्लेले त्यहाँ पुनर्निर्माण, आर्थिक सहकारी, लगानी तथा विकासका विभिन्न विषयमा भारतीय अधिकारीहरूसँग छलफल गर्ने भएका छन्। यसैबीच विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना, पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनस्थापनाका लागि 7 अर्ब 23 करोड़ 52 लाख रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने सरकारी आकलन गरिएको छ।
1: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले आपतकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि शेयर कारोबारमा 365 दिनभन्दा बढ़ी धितोपत्र होल्ड गर्ने लगानीकर्ताले अब नाफामा 3.5% र सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले 5% कर तिर्नुपर्नेछ। हाल एक वर्षभन्दा बढ़ी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा 7.5% तथा सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले नाफामा 10% पूँजीगत लाभ कर तिर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त लाभ विनिमय बजारको कार्य गर्ने कम्पनीले प्राकृतिक व्यक्तिका हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको शेयरमा लाभ रकमको 3.5% र एक वर्ष वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने मन्त्री परिषदको निर्णयमा उल्लेख गरिएको छ। शेयर बजारले पत्याएन सरकारलाई, कारोबारमा पूँजीगत लाभ कर 50% घट्यो, शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।

यसै एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहिबारदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्।
3: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रभाव हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्यांकन, मिलेमतोमा कर्जा प्रभाव र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभर ग्रिनिङ सम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
2: नेपालका 20 वाणिज्य बैंकहरूले निक्षेपको ब्याज दर घटाएका छन्। बैंकहरूले असोजका लागि भदौको तुलनामा ब्याज दर घटाएका हुन्। निक्षेप बढ़दै गएपछि कर्जा प्रभाव हुन नसक्दा बैंकहरूले निक्षेपको ब्याज दर भदौ भन्दा असोजमा घटाएका हुन्।
3: सहकारिताको सन्दर्भमा ब्याज दर असोज 1 गतेदेखि लागू हुने गरी घटेको छ। यसअघि 16% रहेको सन्दर्भ ब्याज दर सहकारी रजिस्ट्रारको कार्यालयले निर्देशन जारी गर्दै 13% कायम गरेको हो।
2: काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बेचिने भएको छ।
3: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्य विज्ञ अध्ययन समिति गठन गरेको छ।
2: आज नेपालमा राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदैछ। नेपालमा हरेक वर्ष असोज 1 गते राष्ट्रिय विज्ञान दिवस तथा विश्वकर्मा पूजा मनाउने गरिन्छ।
3: जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी समर कुमार पोखरेलले बुधबार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासी समक्ष आग्रह गरेका हुन्।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर इरान विरूद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त 1 सम्ममा 38 खर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ अमेरिकी संसदको गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्यांकन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना 3 अर्ब डलर वा त्यो भन्दा बढ़ी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ
7: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
8: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रोसेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ
7: प्रोप्राइटर प्रतीक्षा दाहाल
8: सम्पर्क नम्बर 98163555553
7: र 98423180
9: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557
12: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
14: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
15: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल असोज 1 गते बिहीबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको षष्ठी तिथि राष्ट्रिय विज्ञान दिवस विश्व बिरामी सुरक्षा दिवस।
16: बाइसौं वर्ष प्रवेशको अवसरमा पाल्पाको रेडियो मुक्तिनाथलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: भदौ 14 अवरूद्ध कृष्ण भीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भाँसिने र पहिरो जाने जोखिम भने कायमै संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी, भोटेकोशी बाढ़ी प्रभावितका लागि राहत र पुनर्निर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
16: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
15: आर्थिक वर्ष सकिएको दुई महिनासम्म पनि बजेट होलिडे झेल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्न, पूँजीगत लाभगर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
16: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन, आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह, फिजीमा एचआईभी संक्रमण बढेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा।
15: नेपालले घरेलु भूमिमा बंगलादेशसँग टी20 आई खेल्ने, आईपीएलको मिनी अक्सन भारतमै, महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: साझा खबरको सबैभन्दा शुरूमा, भदौ 14 अवरूद्ध कृष्ण भीरको सड़कमा अहिले बिहानबाट सवारी साधन आवागमन शुरू भएको प्रसंग।
16: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा आजदेखि सवारी साधन दुईतर्फी रूपमा संचालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै कृष्णभीर क्षेत्रमा निर्माण गरिएको नयाँ ट्र्याकबाट 2083 असोज 1 गते बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी संचालनमा ल्याएको जनाएको हो। गत भदौ 10 र 14 रसुवा स्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढ़ीका कारण कृष्णभीर क्षेत्रमा सड़क भाँसिएपछि राजमार्गको आवागमन अवरूद्ध भएको थियो। त्यसपछि सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा सो स्थानमा नयाँ ट्र्याक निर्माण गरिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाण्डे गौतमद्वारा जारी सूचनामा नयाँ ट्र्याक निर्माण गरी राजमार्गलाई आजदेखि दुईतर्फी संचालनमा ल्याउन लागि उल्लेख छ। यद्यपि कृष्णभीर सहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पनि सड़क भाँसिने, पहिरो जाने, ढुंगा माटो खस्ने लगायतका जोखिमहरू कायम रहेको प्रशासनले जनाएको छ। त्यसैले सवारी साधन या यात्रुलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ। पानी परिरहेको समयमा सड़कमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सड़कको अवस्था र यातायात संचालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
15: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने विषय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140(11) र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140(11) संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम 1 र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम 2 भन्ने उल्लेख गरिएको छ। कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमला देवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले बेल घेराउ र धकेला धकेलकै बीच 17 जेठमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित भएको थियो। राष्ट्रपाको बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन काम कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274(2) संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारित भएको देखिन्छ भनेको छ। अन्तरिम आदेशमा भनिएको छ उक्त संवैधानिक प्रावधान तथा संविधानको धारा 83(2) अवलम्बन गरिएको दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 259 व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहने भन्ने प्रथम दृष्टिमा देखिएको छ।
16: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
18: बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
16: सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय समेत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकको बारेमा जानकारी गराउँदै प्रवक्ता पोखरेलले भन्नुभयो,
15: यसैबीच ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी पनि कानून संशोधनको तयारी भइरहेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। अहिलेको कानूनी व्यवस्थाले हराएको वा बेपत्ता भएकाको हकमा भने मृत्यु दर्ता गराउन दिँदैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थिति विपदमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074(40) अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिन्छ, तर 80 वर्ष उमेर भएका व्यक्तिका हकमा 5 वर्ष, दुर्घटना विपदका घटनासहित भएको वायुयान पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भएमा दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरिपाउँ भनी अदालत जान पाइन्छ। बेपत्ता भएको मिति ठेगाना र कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान रहेको छ। बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न 3 वर्ष कोर्नुपर्ने वा न्यायिक घोषणा गराउनुपर्ने मुलुकी देवानी संहिता 2074(2) व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
16: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट, कार्यसहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
19: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ। त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
20: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
21: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ भन्ने निर्णय लागेको छैन। एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा
16: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम, 31 बहुवर्षीय योजना रूप्न लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
22: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
24: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
23: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
24: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
25: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
23: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
16: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याएको हो। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेको सीमाको विनाशकारी बाढ़ीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट नौका अधिकांश पीड़ितको माग अब राहत होइन स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेको बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन बीमा लगायतका प्रक्रियामा पीड़ित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानूनी व्यवस्था गरी मृत्युको कानूनी घोषणा र मृत्यु दर्ता गरिदिए पीड़ितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिएको हो। सांसद विश्वराज पोखरेलले भटेकोशी बाढ़ीपछि फेला परेका शवको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिकु सड़क शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाण्डु जोड्ने नारायणगढ़ मोगलिन मलिकु सड़क खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरूद्ध हुने भएकाले बढ़दै गएको यस विकल्पका रूपमा भण्डारा मलिकु सड़कलाई विस्तार गर्नुपर्ने बहस समेत शुरू भएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको दासडुंगादेखि मलिकुसम्मको क्षेत्रमा बर्खा याममा सड़क पटक पटक पहिरो जाने र घण्टौ समय यातायात अवरूद्ध हुने समस्या लामो समयदेखि चल्दै आएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास आजदेखि पुरानै मूल्यमा शीर्षकमा पनि खबर प्रकाशित छ। काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य अर्थात 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापनाको अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाण्डु उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने बताउनु भएको हो।
1: नयाँ पत्रिका दैनिकमा ठूला विपत्मा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको काम अगाडि बढ़ेको बारेमा खबर छापिएको छ भने संविधान संशोधन सम्बन्धी संसद नियमावलीको प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको बारेमा पनि खबर छ। सर्वोच्चको नयाँ भवनमा बारम्बार आगलागी शीर्षकमा खबर छापिएको छ। नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भयो। आगलागीमा तीनवटा फाँटमा क्षति पुगेको छ। विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ। यसअघि 17 भदौमा पनि यसै गरी आगलागी भएको थियो। घटनाको छानबिन चलिरहेकै बेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको उल्लेख गरिएको छ। भित्री पन्नामा सारथीहरूले नै देउबाको साथ छोड्दै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा 83% होल्ड गरेका निवर्तमान सभापति देउबासँग पदाधिकारीमा चौधरी मात्रै शेखर कोइराला पक्षीय उपसभापति गुरूङ र सहमहामन्त्री पाण्डे तटस्थ अरू सबै संस्थापनतिर शीर्षकमा खबर छापिएको छ। अब संघीय संसदका सबै काम डिजिटल प्लेटफर्ममा शीर्षकमा कमलराज भट्टले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गवर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गवर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिशको आधारमा अगाडि बढ़ने भएको छ। पूँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। शेयरमा लाग्ने पूँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको वाइड बडी 4 दिनदेखि जापानमा थन्कियो, 1500 भन्दा बढ़ी यात्रु अलपत्र शीर्षकमा सूरज कुँवरले नै लेख्नु भएको खबर भित्रीपन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा संयन्त्रको बैठक राख्न नेपालको पहल, नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषण सहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापेको छ। बाढ़ीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढ़ी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैलाई पनि फोन लागेन। बाढ़ीको आवाज धुन्चीसम्म सुनिएको थियो, त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै संचार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। कामकाजी महिलाका हकमा तलबसहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलबसहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
2: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न देशहरूमा आन्दोलन शुरू भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छुएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरूद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरूद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ़दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी तटीय शहरमा व्यवसायीले इन्धन डिपो अवरूद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदूरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्टियाको भेनामा शुरू भएको छ। बढ़दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआईभी संक्रमण तीव्र रूपमा बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागू औषधको बढ़दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआईभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
1: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध 3 खेलको टी20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्यानका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाड़ीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढ़ीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आईची नागोयामा 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत भलिबलको प्रतिस्पर्धा शुरू भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25-11 विजयी भयो। आज नेपालले इण्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका 7 किसानबारीमा हुने 4 ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 3,36,636 यसलाई फेरि सुन्नुहोला। फुटबल प्रतियोगिताको विजेताले 3,66,666 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन् र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लीग आईपीएल 2027 मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
3: मनोपरामर्शका नाममा अत्यधिक भीड़भाड़ भएपछि सरकारद्वारा आचार संहिता जारी कानूनी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा।

0: पशुपति महतसँग कुराकानी गरेका छौं।
1: औषधि उपचार त्यस्तो खाइराखेका गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौँ भने निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छ, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधि त पुग्यो नि।
2: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौ, उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो। त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ, फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो। जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं, उसले अरूको कुरा सुनिन्छ भन्छौं, उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ, ताकि हामी काउन्सिलिङकै संवाद खोजिरहेका छौं।
1: जुन बेला उसले अब म कुरा गर्छु नि त, मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसापिसाब गरेका छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि, रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक, दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
2: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
1: होइन, हाम्रो त्यो एउटा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग, विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत एडिसिडीमा हेर्ने टिममा एउटा एमएसपीएसएस ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइरहेको हुन्छ, यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर,
2: भनेको अब थप व्यवस्थित हुँदै जान्छ,
1: जानुपर्छ भनिदियो। हामीले यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँ भनौँ, मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै मोर देन 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो सो सो हो, म तेरो देशमा आएर भलन्टियर काम गर्छु, तिमीहरू संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
2: नेपालको अहिलेको जुन यो लहर भनौ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँको आशय हो?
1: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नुहुन्छ नि काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगेका हुन्छन् हेर्नु त्यहाँ होइन, त्यही विपदको क्षेत्रमै जो गए हामी साइको सोसियल सपोर्ट गर्छौँ, हामी साइको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ, अनि सबैले साइको सोसियल सपोर्ट त गर्न त त्यो चाहिँ एउटै व्यक्तिलाई 4 काउन्सिलर राख्दै पनि बढी हुने भइसक्यो कि, अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नु थियो।
2: चिकित्सा मनोवैज्ञानिक।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 105 डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुलेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल।

0: बारी नगरपालिका एक हाटलाक नेटुडी खेलछे संखुवा सभा फोन नम्बर 0295-62-320 र 98-420-50-541।
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.

0: दुई सदनको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्ने संसदीय नियमावलीको नियम कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संवैधानिक प्रबन्धको प्रतिकूल रहेको टिप्पणी। भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमन गर्न संसदीय विशेष समिति गठनका लागि दलहरूबीच सहमति, बाढ़ीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन। नेपाल सरकारद्वारा म्यान पावर कम्पनी छनौटमा मलेसियासँग देखिएको असमझदारी कूटनीतिक तहबाटै समाधान गर्न पहल शुरू, श्रम मामिलासँग सम्बन्धित संयुक्त संयन्त्रको बैठक राख्न जोड़। विश्वकै ठूलो अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख वाङ एआई नियमनको विपक्षमा, नव प्रवर्तन र सुरक्षालाई सँगसँगै अघि बढ़ाउन सकिने भनाई। र एसियाली खेलकुद अन्तर्गत भलिबलमा नेपाल आयोजक जापानसँग सोझो सेटमा पराजित।
1: दैनिक रू 197 रू 50 लाख तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
3: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140(11) र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। फागुन 21 को निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140(11) संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। यस्तै नियम 259 प्रचलित कानूनमै जुनसुकै कुरा लेखिएको भए पनि सभा समिति र सदस्यका हकमा भने यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम 1 र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम 2 भन्ने उल्लेख छ। कंग्रेसकी राष्ट्रिय सभा सदस्यकी दल नेता कमला देवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। विपक्षी दलका सांसदले बेल घेराउ र धकेला धकेलकै बीच जेठ 17 सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गराएका थिए। रासपाका बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाजिनी विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) बमोजिम संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274 बमोजिम संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारण भएको देखिन्छ भनेको छ। नियमावलीका उल्लेखित व्यवस्था कार्यान्वयन भए संवैधानिक प्रावधानमा अपूरणीय क्षति हुन पुग्न जाने एवं रिट निवेदकका पक्षमा सुविधा सन्तुलनको स्थिति समेत देखिँदा प्रतिनिधि सभाद्वारा जेठ 17 पारित प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) र नियम 259 हाल कार्यान्वयन नगर्न अन्तरिम आदेशमा भनिएको छ। संविधानको धारा 1 बमोजिम नेपालको संविधान नेपालको मूल कानून हो भई संविधानसँग बाजिने कानून बाजिएको हदसम्म अमान्य हुने, साथै यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने व्यवस्था रहेको पनि सर्वोच्च अन्तरिम आदेशका क्रममा स्मरण गराएको छ। संविधानविद विपिन अधिकारीले सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो गरेको निर्णय सही भएको प्रतिक्रिया दिएका छन्। उनले भने अदालतले जे गरेको छ सही छ, किनभने संसदले विशेष ऐन पारित गर्ने अधिकार राख्छ, तर त्यस्तो सुविधा कानून संविधान मार्फत नै हुन्छ। कानूनका लागि स्वाभाविक प्रक्रिया पूरा गर्नुपर्छ। नियमावलीलाई विशेष कानून भनेर व्यवस्था गर्न खोजेको देखिएकाले सर्वोच्चले रोकेको अधिकारीको भनाई छ। प्रतिनिधि सभामा सत्तारूढ़ रासपाको दुई तिहाई नजिक बहुमत भए पनि राष्ट्रिय सभामा भने प्रतिनिधित्व सुन्ने छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्स्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि संसदीय विशेष समिति गठन हुने भएको छ। सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी कंग्रेस सभापति गगन थापाले एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्नका निम्ति सभामुखलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए। संसदको नियमावली व्यवस्था अनुसार विशेष समितिले काम गर्ने बताइएको छ। थप क्षेत्राधिकार सो समितिले नै तय गर्ने सहमति भएको छ। बाढ़ीपछिको खोज उद्धार राहत पुनर्स्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि त्यस्तो समिति गठन गर्ने निर्णय भएको थापाले जानकारी दिए। यसैबीच सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिमा विज्ञहरू डाक्टर नरेन्द्र मान साक्य, डाक्टर रिजन भक्त कायस्थ, डाक्टर उत्तम बाबु श्रेष्ठ, डाक्टर मेघराज दिताल, डाक्टर हरि पण्डित र अनिल पोखरेल सदस्य रहेका छन्। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। प्रवक्ता साकेका अनुसार भोटेकोशी बाढ़ीलाई सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिम नदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिम एकपछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदको रूपमा अध्ययन गरिने भएको हो। मन्त्रालयका अनुसार तीन चरणमा अध्ययन हुनेछ।
3: धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी आज बिहानदेखि द्वितर्फी यातायात सञ्चालन गरिने भएको छ। त्रिशुली नदीको बाढ़ीले सड़कको तल्लो भाग बगाएपछि भदौ 14 गतेदेखि कृष्णभीरमा सड़क अवरूद्ध भएको थियो। भदौ 18 गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम थालिएको थियो। स्थानीय तहले रातिमा समेत सवारी सञ्चालन सहज बनाउन सड़कमा फ्लड लाइट जडान गरेको छ। कृष्णभीरमा यातायात खुलेसँगै ट्विन खोलामा रोकिएका सवारी साधन पनि गन्तव्यतर्फ पठाइने बताइएको छ।
0: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाटै यथाशीघ्र समाधान गर्न नेपाल सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण रहेको छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेको युवा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले बताइन्। मलेसियाले गत 5 भदौमा नेपालसहित 10 स्रोत देशबाट श्रमिक भर्ना गर्ने सीमित म्यान पावर कम्पनीलाई विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली FWCMS सूचीकृत गरेको थियो। त्यसमा नेपालका तर्फबाट 25 म्यान पावर कम्पनीलाई प्रमुख र 250 म्यान पावर कम्पनीलाई सहायक सहयोगीका रूपमा सूचीकृत गरिएको थियो। त्यसमा असहमति जनाउँदै सरकारले नेपालका तर्फबाट भन्दै सूचीकृत गरिएका म्यान पावर कम्पनीमाथि छानबिन गरिरहेको छ। श्रम मन्त्री रामजी यादवले नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँग जेडब्ल्यूसीको बैठकका लागि समन्वय गरिदिन आग्रह गरेका थिए। यादव र आजाम बीच कूटनीतिक संवाद भएको यो दोस्रो पटक हो। भेटवार्तामा श्रम मन्त्री यादवले म्यान पावर कम्पनी छनौटको मूल्यांकन प्रणाली र मापदण्ड नेपाललाई आधिकारिक रूपमा उपलब्ध गराइदिन पनि अनुरोध गरेका थिए। श्रम प्रवक्ता आचार्यले भनिन् कुन कुन मापदण्ड र कुन विधि मार्फत नेपालका म्यान पावर कम्पनी छनौट गरिएका हुन् भन्ने विषयमा बुझ्न खोजिएको हो। कुनै देशले आफ्नो नीति लागू गराउन खोज्दा अर्को देशको कानूनी संरचनालाई पनि ख्याल गरिदिनुपर्छ भन्ने हाम्रो चासो हो। श्रम मन्त्रालयले सबै म्यान पावर कम्पनीका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चिततामा जोड़ दिइरहेको छ। श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पनि मलेसियालाई कूटनीतिक नोट पठाइसकेको छ। कूटनीतिक नोटमा पनि जेडब्ल्यूसीको बैठकलाई नै प्राथमिकता दिएको छ। त्यसबाहेक क्वालालम्पुर स्थित नेपाली दूतावासले पनि पुत्राजय मलेसिया जिल्लाको प्रशासनिक केन्द्रलाई दुई देशबीचको बैठक राख्ने विषयमा सकारात्मक भइदिन पहल थालेको छ। सरकारले यो मामिलालाई टुंगाउन अन्तर्राष्ट्रिय निकायको पनि साथ खोजिरहेको छ। सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन आयालुखा नेपाल प्रमुख नुमान उजगन र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँग पनि छुट्टै छलफल गरेको थियो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एफडब्ल्यूसीएमएसमा सूचीकृत म्यान पावर कम्पनी हटाई सबै इजाजत म्यान पावरलाई काम गर्न पाउन प्रणाली बनाउन पनि सरकारलाई अनुरोध गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सरकारले सुत्केरीलाई कम्तीमा 6 महिना तलब सहितको प्रसूति विदा र श्रीमानलाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा दिने व्यवस्था गर्ने तयारी गरेको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा संशोधन गर्दै त्यस्तो व्यवस्था गर्न लागि कानून मन्त्री सोभिता गौतमको भनाइ छ। स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयक मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भइरहेको मन्त्री गौतमले जानकारी दिएकी छन्। उनले भनेकी छन् विधेयकमा आमालाई कम्तीमा 6 महिना तलब सहितको प्रसूति विदा र बुबालाई 42 दिनसम्म तलब सहितको प्रसूति स्याहार विदा प्रस्ताव गरिएको छ। बच्चा जन्माउनु आमासँग जोड़िएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन। सो विधेयक ल्याउने तयारी भइरहँदा संसदमा सुरक्षित मातृत्व सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता भएको छ। सांसद सीता थपलियाले प्रस्ताव गरेको सो प्रस्तावमा 98 दिनको विद्यमान मातृत्व विदा अपर्याप्त भएको उल्लेख गर्दै सुरक्षित मातृत्वको लागि थप व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
1: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउने प्रति श्रद्धांजली अर्पण गर्न 22 भदौमा पर्यटन क्षेत्रका अगुवा भेला भएका थिए। पर्यटन मन्त्री खड्गराज पौडेल, पर्यटन सचिव मुकुन्द निरौला लगायत पर्यटन क्षेत्रका व्यवसायी तथा अन्य अगुवा मौन धारण सकिएपछि आफ्नो बाटो लागे। पर्यटन बोर्डको गेट बन्द भयो, तर गेट बाहिर 3 विदेशी आफन्त र साथीको खोजीमा उभिरहेका थिए। भारतबाट आएकी विचित्र जैनका हातमा रूसी नागरिक किरिल तृतीया कोपको फोटो थियो। कैलाश यात्राका क्रममा नेपाल आएका उनका साथी किरिल 10 भदौको बाढ़ीपछि सम्पर्कविहीन छन्। उनको अवस्थाबारे जानकारी नपाएपछि जैन आफै नेपाल आएर खोजीमा जुटेकी हुन्। हामी कहाँ जाने, कसरी खोज्ने, कसैले मदत गरेन, जैनले त्यही साँझ भनिन्। उनीसँगै अर्का एक रूसी नागरिक पनि आफन्तको खोजीमा थिए। अर्कातिर एक विदेशी नागरिक हातमा फोटो बोकेर उभिएका थिए। नेपाली वा अंग्रेजीमा सहज नभएका उनी फोटोमा देखिएको ट्याटु भएको युवक खोजिदिन आग्रह गरिरहेका थिए। उनले त्यो फोटो पर्वतारोहण संघका अध्यक्ष तथा हेरे एभरेस्टका संचालक फुरग्यालजे शेर्पालाई देखाउँदै आफन्त हराएको भन्ने बुझाउन खोजिरहेका थिए। पर्यटक प्रहरीको विवरण अनुसार बाढ़ीपछि 795 पर्यटक अझै बेपत्ता छन्। तीमध्ये 607 विदेशी र 188 नेपाली छन्। विदेशी मध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका 189, अमेरिकाका 65, मलेसियाका 55, युक्रेनका 54, चीनका 37, लाटभियाका 33, अस्ट्रेलियाका 33, बेलायतका 32 र क्यानाडाका 30 जना सम्पर्कविहीन छन्। त्यस्तै जर्मनीका 8, सिंगापुर र दक्षिण कोरियाका 9, दक्षिण अफ्रिका र रूसका 6, जापान र न्यूजील्याण्डका 5 तथा फ्रान्सका 4 जना सम्पर्कमा आएका छैनन्। बेलारूस, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल र इटालीका 2-2 तथा अन्य केही देशका 1-1 नागरिक पनि बेपत्ता रहेको विवरणमा उल्लेख छ। खोजीको 3 साता बित्दा पनि उनीहरूका परिवारका लागि सरकारी तथ्याङ्क भन्दा ठूलो प्रश्न एउटै छ, त्यो सूचीमा परेका आफ्ना मान्छे जिउँदा छन् वा मृत। बाढ़ीमा हराएका विदेशी पर्यटकका आफन्तले अब नेपाल सरकारसँग खोजी मात्र होइन आफन्तको अवस्थाको आधिकारिक प्रमाण पनि माग्न थालेका छन्। नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले 3 सातासम्म सम्पर्कमा नआएका विदेशीका परिवारले बोर्ड र पर्यटक प्रहरी कार्यालयमा पुगेर मृत्यु प्रमाणपत्र वा कम्तीमा खोजी र अवस्थाबारे आधिकारिक प्रमाण मागिरहेको बताए। सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने अवस्थामा नेपाल सरकार नरहेको शर्माले बताए। अस्पतालमा मृत्यु पुष्टि भएको वा शव पहिचान भएको अवस्थामा मात्रै त्यस्तो प्रमाणपत्र जारी हुने उनको भनाइ छ। सम्पर्कविहीन विदेशीका हकमा पर्यटक प्रहरीले आउट अफ कम्युनिकेशन भएको उल्लेख सहितको स्लिप उपलब्ध गराइरहेको शर्माले जानकारी दिए। भारतीय पर्यटकका परिवारले भने आफ्नो देशमा दर्ता हुने एफआईआर जाहेरका लागि नेपालबाट थप आधिकारिक कागजात मागिरहेको उनले बताए। निर्देशक शर्माका अनुसार विशेष गरी कैलाश यात्रामा जाने क्रममा बेपत्ता भएका भारतीय पर्यटकका परिवार निरन्तर सम्पर्कमा रहेका छन्। शर्माले भने कैलाशमा गएका भारतीयहरू फेला नपर्दा परिवारजनहरू सिधै एयरपोर्टबाट हामी कहाँ आउने गरेका थिए। हामीसँग नम्बर लिएर उनीहरू दैनिक वा 1-2 दिनमा फोन गरेर के भयो कि भएन भनेर सोधिरहेका छन्। खोजीका क्रममा कसैको उद्धार भएको खबर सार्वजनिक हुँदा उनीहरूको आशा फेरि जाग्छ। उद्धार भएकाहरूको सूचीमा आफन्त पनि छन् कि भन्ने र परिवारजनले तुरन्त पर्यटन बोर्डमा फोन गर्ने गरेका छन्। परराष्ट्र मन्त्रालयले बेपत्ता विदेशी नागरिकका परिवारबाट आउने सोधपूछ तथा जानकारीका लागि आपतकालीन प्रतिक्रिया टोली गठन गरेको छ। टोलीमा खटिएका अधिकारीहरूका अनुसार दिनमा 13 14 इमेल वा व्हाट्सएप मार्फत सोधपूछ हुने गरेको छ। 3 साता बितिसक्दा पनि पर्यटन बोर्डको गेट बाहिर उभिएका ती विदेशीका हातमा जस्तै धेरै परिवारका हातमा भने अझै फोटो मात्र छन्। कतिपयले महाराजगंज स्थित शिक्षण अस्पतालमा खोजी गरिदिन बेपत्ता आफन्तका तस्विर टाँसेका छन्। कोही ठमेलका होटलमा बसेर आफन्तजनको खोजीमा छन्। उनीहरूलाई नहराएका आफन्त जीवित छन् भन्ने खबर आएको छ, न त मृत्यु पुष्टि गर्ने प्रमाण। खोजी जारी छ भन्ने सरकारी जवाफमा उनीहरू सन्तुष्ट छैनन्। रसुवागढ़ीबाट चीनतर्फ पनि बाढ़ीको प्रभाव परेको थियो, तर चीनतर्फ भेटिएका विदेशी नागरिक वा मृतकको सूचीबारे आफूलाई स्पष्ट जानकारी नभएको जैनले बताइन्। त्यस्तै किरिलको खोजी चलिरहेका बेला रसुवामा हराएकी काजाकिस्तानकी नागरिक इरिना ग्लोस्कायाको खोजी तथा उद्धारका लागि कूटनैतिक सहयोग माग्दै उपचारको निवेदन समेत दर्ता भएको छ। निवेदनमा रसुवागढ़ी टिमुरे भोटेकोशी नदी आसपासको खोजी क्षेत्र रेस्ट्रिक्टेड बोर्डर जोनमा पर्ने र विशेष उडान अनुमति गृह मन्त्रालयबाट प्रक्रियामा रहेको उल्लेख गरिएको छ। त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गर्न कजाकिस्तानको कूटनैतिक पहल मागिएको छ। बेपत्ता आफन्तको अवस्थाबारे जानकारी खोजिरहेको परिवारको संख्या भने ठूलो रहेको छ।
0: कान्तिपुर डायरीमा वा कान्तिपुर सविस्तारको पालो। नेपालमा बाघको संख्या बढ़ेसँगै बस्ती पस्ने र मानव तथा पशु चौपायामाथि आक्रमण गर्ने बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। उद्धार गरिएका बाघ राख्ने पर्याप्त र उपयुक्त संरचना नहुँदा समस्या थपिएको हो। विज्ञले जोखिमयुक्त बाघलाई समयमै नियन्त्रणमा लिएर उचित व्यवस्थापनका लागि स्पष्ट मापदण्ड बनाउनु पर्ने बताएका छन्। कान्तिपुर कर्मी रमेश कुमार पौडेलले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: बस्तीमा पसेर मान्छे वा घरपालुवा जनावरलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिनुपर्छ, तर नियन्त्रणमा लिएपछि कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती थपिएको छ। नेपालमा बाघको संख्या बढ़ेसँगै बस्तीमा आउने बाघको उद्धार बढ़िरहेको छ। उद्धार गरिएका बाघ राख्ने खोर भने पर्याप्त छैनन्। भएका खोर पनि लामो समय राख्न उपयुक्त छैनन्। गत महिना सार्वजनिक बाघ गणनाको नतिजा अनुसार देशभर 429 बाघ छन्। तीमध्ये 19 बाघ चिड़ियाखाना र उद्धार केन्द्र भनिने खोरमा छन्। सबैभन्दा धेरै 145 बाघ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा छन्। 4 वर्ष अघि 228 बाघ रहेको चितवनमा अहिले 17 थपिएका छन्। चितवनमा मात्रै 7 बाघ खोरमा छन्। चितवन र पर्सा निकुञ्ज क्षेत्रमा 4 वर्षको अन्तरालमा 47 बाघ बढ़ेका छन्। बर्दिया निकुञ्जमा बाघको संख्या घटे पनि आडैको बाके निकुञ्जमा 26 बाघ बढ़ेका छन्। ती निकुञ्ज क्षेत्रमा हरेक वर्ष बस्तीमा आएका बाघको उद्धार हुने गरेको छ। बाघका बारेमा लगातार अध्ययन अनुसन्धान गर्दै आएका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेका अनुसार चितवन र पर्सा निकुञ्ज क्षेत्रबाट गएको 6 वर्षमा 31 बाघ नियन्त्रणमा लिइएको छ। औसतमा वर्षमा 5 बाघको उद्धार गर्नु परेको उनले बताए। बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पनि विगत 5 वर्षमा 10 बाघ नियन्त्रणमा लिनु परेको उनले बताए। समस्या ल्याउने बाघ भने जंगलमा रहेका सबै होइनन्। लामिछानेको अध्ययन अनुसार बाघको कुल संख्याको बढ़ीमा 5% मात्रै समस्या निम्त्याउने सम्भावना हुन्छ, तर त्यस्ता बाघलाई समयमै नियन्त्रणमा लिन नसके मानवीय र पशु चौपायाको क्षति बढ़ने र संरक्षणप्रति नै स्थानीयको आक्रोश बढ़न सक्ने अधिकारीहरू बताउँछन्। घाइते वा बुढो भएर जंगलभित्र शिकार गर्न नसक्ने बाघ सजिलै शिकार गर्न सकिने घरपालुवा पशु चौपाया खोज्दै बस्ती नजिक आउँछन्। उनीहरूको निशानामा चौपाया मात्र होइन मानिस पनि पर्छ। गत 9:30 चितवन निकुञ्जको टोलीले एउटा अशक्त बाघ नियन्त्रणमा लिएको थियो। निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका 1 लक्ष्मीनिया गाउँमा पसेर सो बाघले गोठका चौपाया मारेको थियो। चितवनपछि सबैभन्दा बढ़ी बाघ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइन्छ। त्यहाँ पनि बस्तीमा आउने बाघको समस्या छ। निकुञ्जको टोलीले भदौ 2 पाटालचुली मध्यवर्ती सामुदायिक वनबाट बस्तीमा आएर पशु चौपाया खाने गरेको बाघलाई नियन्त्रणमा लियो। भदौ 8 बर्दिया निकुञ्जको टोलीले गेरुवा गाउँपालिका 4 अर्को पाटे बाघ नियन्त्रणमा लिएको थियो। स्थानीयको जीवधन र पशु चौपायाको सुरक्षाका लागि बस्तीमा आउने बाघलाई समयमै नियन्त्रणमा लिनुपर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। 5 वर्ष अघि चितवनमा भएका 14 बाघ आक्रमण मध्ये 11 घटना 2 बाघबाटै भएको थियो। त्यसैले समस्या निम्त्याउन सक्ने बाघलाई समयमै नियन्त्रणमा नलिए जनधनको क्षति बढ़न सक्ने विज्ञहरूको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्जले प्राविधिक टोली पशु चिकित्सक गार्ड विशेषज्ञ सुरक्षाकर्मी र 4-6 हात्ती परिचालन गर्छ। हात्तीबाट बाघ खोजी गरी डार्ट गन मार्फत बेहोश बनाएपछि नियन्त्रणमा लिने गरिएको छ। नियन्त्रणमा लिएर ल्याएपछि बाघको स्वास्थ्य परीक्षण हुन्छ। बुढो भएको वा अशक्त भएर जंगलमा शिकार गर्न नसक्ने बाघलाई फेरि जंगलमा छाड्न मिल्दैन। 2 वर्ष अघि 2081 श्रावण 20 बिहान सबेरै नारायणगढ़को नारायणी नदी किनारमा आएको बाघले मर्निङ वाकमा निस्केका एक स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको थियो। त्यो बाघलाई नेकुञ्जको टोलीले 16 घण्टा लगाएर नियन्त्रणमा लिएको थियो। परीक्षणपछि सो बाघ स्वस्थ र सक्षम भएको ठहर भएपछि केही समय खोरमा राखेर फेरि जंगलको भित्री क्षेत्रमा लगेर छाडिएको थियो।
0: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुरमा अब आर्थिक प्रसंग राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केबी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोड़िएका आयोजनाको विद्युत उत्पादन बन्द छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण त्रिशुली नदी करिडोरमा संचालनमा रहेको जलविद्युत आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको त्रिशुली चिलिमे 220 केबी प्रसारण लाइन हुँदै त्रिशुली 3B हब सब स्टेशन जोड़िएका केही जलविद्युत आयोजनामा क्षति नपुगे पनि सब स्टेशन अभावमा तिनीहरूको बिजुली उत्पादन अनिश्चित बनेको हो।

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। विश्वकै ठूलो अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेनरेशन हुआङले आर्टिफिशियल इन्टेलिजेन्स एआई नियमनका लागि नयाँ नीति आवश्यक नरहेको प्रतिक्रिया दिएका छन्। एन्थ्रोपिक, ओपन एआई र एक्सएआईका प्रमुखहरूले द्रुत गतिमा भइरहेको एआईको विकास अलि विस्तारै अघि बढ़ाउन र नियमनको माग गरिरहेको बेला हुआङको यस्तो भनाई आएको हो। उनले एआई कुनै नौलो वा नियन्त्रण बाहिरको प्रविधि नभई मानिसले नै बनाएको कम्प्युटिङ प्रणाली भएकाले यसलाई मानिसले नै नियन्त्रण गर्न सक्ने बताएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा आयोजित एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले हार बेहोरेको छ। कोमाकी आइची स्थित कोर्टमा हिजो सम्पन्न खेलमा नेपाल आयोजक जापानसँग 3-0 चौथो सेटमा पराजित भएको हो। जापानसँग नेपाल 25-8, 25-12 र 25-11 पराजित भयो। बीसौं संस्करणको एसियाड कप औपचारिक उद्घाटन हुन 3 दिन बाँकी रहे पनि भलिबलका प्रारम्भिक चरणका खेल शुरू भएका हुन्। नेपालले अब समूह ए को दोस्रो खेलमा इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
2: अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरियो।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-96-40-00
3: र 9819-32-76-75।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
4: सम्पर्क 0-29-41-40-84 र 9-40-45-827।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर, खाँदारी 1 नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्रे।
7: सम्पर्क 9843-47-262,
6: 9-10-55-55-85
7: र व्हाट्सएप नम्बर 9-5-20-28-646।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0-29-575-267, मोबाइल नम्बर 9-56-56-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
8: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030692299। खादबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: तपाई दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422-22667।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 98163-51107 र 98030-96289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै

0: एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्नु आउनु भएको?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
10: विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति सङ्घ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 0295 62 061,
1: 0295 70 315
10: र 98 520 60 177।
1: नेपाल नेत्र ज्योति सङ्घ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852055768।
16: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
0: More style, more design. Total Tailors.
3: Aayo sabko ghar ghar maayo.
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 9842226667।
9: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी जलस्मिन् सन्निधिं कुरु। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाको समस्याको समाधान गर्नको लागि उपस्थित छु। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 साल असोज 1 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 17 तारीक नेपाल सम्मत 1146 ईस्वी लाछ। रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन आज आजबाट शरद ऋतु प्रारम्भ भएको छ। आजको दिन विशेष गरी असोजको 1 गते रहेको छ। आज 1 गते भदौ शुक्ल पक्ष, यहाँ तपाईँले कुरो बुझ्नुपर्ने हुन्छ। चन्द्रमान अनुसार यतिखेर हाम्रो नेपालको परम्परा अनुसार हामी चन्द्रमान अनुसार र सौरमान अनुसार हेर्छौं, भनेको सूर्यको गति अनुसार र चन्द्रमाको गति अनुसारको महिना हुन्छ। हामीले कुनै पनि श्राद्धहरू पर्वहरू मनाउँदै गर्दाखेरि भाद्र शुक्ल पक्ष भन्नुपर्छ, भनेको चन्द्रमान अनुसार मनाउनुपर्छ। जस्तै दशैं तिहार सबै के हुन्छन्, चन्द्रमान अनुसार हुन्छन्। तर आज विशेष गरी सौरमान अनुसार चाहिँ असोजको 1 गते बिहिबार षष्ठी तिथि सूर्योदयमा 11:30 पला दिनको 10:26 मिनटसम्म अनुराधा नक्षत्र, 37:13 पला 20:43 मिनटसम्म विषकुम्भ युग, 22:35 पला गरकरण, 43:41 पला आज आनन्द युगमा आनन्द युग रहेको छ। आजको दिनमानको समय 30:37 पला बिहान सूर्योदय, 5:50 मिनट जाँदा भयो साँझ सूर्यास्त, 6:05 मिनट जाँदा रहनेछ। आज आश्विन संक्रान्ति, विश्वकर्मा पूजा, वास्तु दिवस, सूर्य षष्ठी आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको क्रममा तपाईँलाई ढिलो नगरिकन प्रस्तुत गर्छु ग्रह गोचर। सूर्य सिंह राशिमा छन्, चन्द्रमा वृश्चिक राशिमा, मंगल मिथुन राशिमा रहेका छन् भने बुध ग्रहको अवस्था यतिखेर कन्या राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिने योग रहेको छ। अबको क्रममा भने तपाईँको दिनले कसरी व्यतीत हुन्छ, तपाईँको दिनलाई कसरी अगाडि बढ़ाउन सकिन्छ, तपाईँका राशिफलले के भनिरहेका छन् भन्ने कुरामा हामी अबको क्रममा तपाईँका मेष आदिबार राशिफल यस प्रकार रहेको छ। मेष राशि हुनेहरूको लागि आज अलिकति दिन अप्ठ्यारो फलहरू हुन सक्ने सम्भावना छ। काममाली विवादित हुन सक्ने खालको सम्भावना सँगसँगै आजको दिनमा चटपटेको भए पनि रहन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। शुभचिन्तकहरू धेरै हुन सक्छन्, प्रेममा सफलता मिल्नेछ। पठन पाठनमा भने कमजोरी हुँदै गर्दा मिष्टान्न भोजनको अवसर प्राप्त रहने युग छ। नभनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग रहेको छ। लामो दीर्घ यात्राहरूमा आजको दिन तपाईँको लागि अलिकति सहज हुँदै अगाडि बढ्नुहोला। गायन क्षेत्र, सांगीतिक क्षेत्रमा रुचिवृत्ति रहने राशि मिथुनलाई देख्न सकिन्छ। तपाईँको दिनचर्यामा आजको दिनबाट केही शत्रुत्वहरू प्राप्त गर्नु पर्ने अवस्थामा आज पञ्चमेश चन्द्रमा भएकाले विद्या प्राप्ति राम्रो छ। सन्तानबाट शुभ र खुशीका समाचार सुन्न पाइनेछ। पठन पाठनमा असाध्य राम्रो अवसरहरू जुट्ने योगहरू पनि देख्न सकिन्छ भने गर्दै आएका कामबाट सफलता हात पर्नेछ। सिंह राशि हुनेको लागि नबनेका कामहरू बन्दै जान सक्ने खालको योगहरू रहेको छ। आजको दिनमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुने राशिबाट संकेत देख्न सकिन्छ। आजको दिनमा ग्रहहरूले अलिकति केही साथ दिने खालका सम्भावना राम्रो छ। पराक्रमिक योग छ। बोलीले गर्दा कामहरूमा अझ धेरै सहज हुने खालको योगहरू देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट राशि कन्यालाई संकेत देख्न सकिने योग छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: गरेका कामले साथ दिनेछ। सरकारी जागिरमा पदवृद्धिको सम्भावना राम्रो रहेको छ। आँटेका कामहरूबाट सफल भइने खालका योगहरू राशि तुलालाई संकेत छ। लग्नमा चन्द्रमा हुँदा आज मात्रै नभएर सधैँभरिको लागि दिन सुखद बन्छ। संक्रान्तिमा लग्नमा चन्द्रमा हुनु यसै पनि राम्रो मान्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा कृषि र पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने योग रहेको छ। धनुराशिको लागि भने दिन एकदम अप्ठ्यारो आउन सक्छ। नबनेका काम अधुरै रहनेछन्। अलिकति शत्रुहरू वृद्धि रहन सक्छन्। जय झगडा रिसुटाहाको दिनहरू आजबाट संकेत छ। संक्रान्ति बिग्रियो राम्रो हुने छाडकाट छैन। सफलतापूर्ण दिनहरूमा उन्नति र प्रगति राम्रो हुने खालका योगहरू छन्। अलिकति आफ्ना केही कामहरूबाट टाढा रहनुपर्ने पारिवारिक सम्बन्धहरूबाट टाढा रहनुपर्ने खालका योगहरू छन्। उन्नति गर्दा भगवान शनिदेवको उपासना गर्दै ओम सम शनैश्चराय नमः मन्त्र जप गर्नु शुभ हुन्छ। कुम्भ राशिको लागि यतिखेर लग्नमा राहु र सप्तम भावमा सूर्यले गर्दा अलिकति पुर्खोली सम्पत्तिमा विवादहरू आउने अथवा झै झगडाको माहौल सिर्जना रहने जस्ता समस्याले सताउन सक्ने योग छ। सूर्यलाई ग्रहण योगयुक्त राहुको दृष्टिले काममा अप्ठ्यारो आउन सक्ने योग छ। अलिकति मेहनत गर्दाखेरि तपाईँको लागि धेरै कुरामा सहज हुने राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावनाहरू पनि आजको राशिबाट संकेत ग्रहमा देखिएको छ भने आजको दिन तपाईँको लागि खर्चिलो बन्न सक्छ। यो महिना संक्रान्ति बिग्रेको कारणले गर्दा पनि तपाईँलाई पनि विशेष सावधानी नै अपनाउनु पर्ने योगहरू राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईलाई जानकारी दिने प्रयास गरिरहेका छौं। आज 1 गते आज विशेष दिन छ। आज मैले कतिलाई वास्तुको बारेमा जानकारी दिनु छ, मैले कतिलाई आज वास्तु दिवसको बारेमा, वास्तु के हो, कुन पुराणमा के लेखेको छ भन्ने कुराको उत्तर दिने प्रयत्न गर्छु। तपाईहरूले हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विविध जानकारीहरू दिँदै हामी उपस्थित हुने गर्छौं। एउटा के छ भने आज वास्तु दिवस पनि हो, आज विश्वकर्मा पूजा पनि हो, आज सूर्य षष्ठी पनि हो। अब सबैभन्दा पहिले बुझौं वास्तवमा वास्तु के हो। वास्तु भन्ने बित्तिकै हामीले वास्तुलाई प्राचीन विज्ञान भन्ने गर्छौं है। वास्तवमा आजको दिनमा कतिखेर वास्तु दिवस हो, कुन बेलालाई आज वास्तु दिवस मानिन्छ, अथवा के कर्म गर्नलाई चाहिँ विशेष वास्तुमा ख्याल गर्नुपर्छ होइन, त्यो दिनलाई हामीले विशेष गरी वास्तु दिवस अथवा विश्वकर्मा पूजा मान्नुपर्छ। आज सूर्य नारायण भगवानले यतिखेर सिंह राशिमा हुनुहुन्छ, अब केही छिनपछि सूर्यनारायण भगवान मेष राशिमा प्रवेश गर्नुहुन्छ आज रात्रिको 23:55 है। तेइस भनेको 11:55 यो वर्ष ऋतु अन्त्य हुँदै शरद ऋतु प्रारम्भ हुने दिन, यो असोज महिनाको भगवानको नाम पद्मनाभ भगवान हो। देवीको नाम ईशा हो भने सूर्यको नाम सुवर्ण रेता हो। यो तीनटा भगवानको मिलन अथवा प्रारम्भ अथवा यो भगवानको दिनलाई प्रारम्भ नै वास्तुशास्त्र हो। हामीले तपाईँलाई भन्ने गर्छौं वास्तविक वास्तुशास्त्र अथवा हामीले तपाईँलाई बताउने कुरामा वास्तुशास्त्र के हो त, किन हामीले वास्तुशास्त्रलाई निकै नै महत्वपूर्णको साथमा हेरिरहेका छौं, अथवा वास्तुशास्त्रमा तपाईँहरूलाई के ज्ञान मिल्छ, वास्तुले मान्छेलाई कसरी ज्ञानी बनाउँछ, अथवा वास्तु नभए मान्छे के अपाङ्ग हुन्छन् लगायत धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामीले यो क्रममा यतिखेर रेडियोको ध्वनि तरङ्गबाट हामी तपाईँलाई वास्तुको बारेमा विशेष चर्चा गर्छौं। यो वास्तुको अर्थ धेरै भन्दा धेरै वास्तु ज्ञानम विना यस्तु गृहम कुर्यात् प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगश्च जायते ध्रुवम। मत्स्य पुराणको एउटा श्लोकमा तपाईँलाई भने अहिले मत्स्य पुराणमा वास्तुको बारेमा के लेखेको छ, मत्स्य पुराणले वास्तुको बारेमा के भन्छ भन्ने कुरामा हामीले तपाईँलाई चर्चा गर्यौं। यो हामीले तपाईँलाई मत्स्य पुराणमा भएको इतिहासको श्लोक भनिरहेको छ। वास्तवमा वास्तु ज्ञानम विना यस्तु गृहम कुर्यात् प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगस्थ जायते ध्रुवम। वास्तु नमिलाइकन वास्तुलाई नहेरिकन कोही व्यक्तिले घर बनायो अथवा वास्तु परीक्षण नगरिकन, वास्तु भनेको बस्ने स्थानलाई व्यवस्थापन गर्ने स्थानलाई, तपाईँ चाहे गोठ बनाउनु, चाहे तपाईँ टोयलेट बनाउनु, चाहे तपाईँ मठ मन्दिर बनाउनु, चाहे तपाईँ चौतारा बनाउनु, विभिन्न कर्महरूमा वास्तु हेरिन्छ। वास्तु नहेरे रोगस्थ जायते ध्रुवम होइन, वास्तु शास्त्र अनुसार हामीले घर बनाउन सकिएन भने रोगस्त रोग जान सक्छ, अथवा त्यति मात्र नभएर वित्तक्षयो वित्त भनेको पैसा होइन, पैसामा पनि केही न केही छेद विच्छेद हुन सक्छ। वास्तु ज्ञानम विना यस्तु गृहम कुर्या प्रमादतः तस्य वित्तक्षयो नित्यम रोगस्त जायते ध्रुवम। मत्स्य पुराणको श्लोकमा तपाईँलाई जानकारी गराए। अब यो मत्स्य पुराण तपाईँहरूको घरमा छ 235-260 अथवा अनि लगभग अझै धेरै पनि छन् त्यहाँ कता कता, तर विशेष गरी मत्स्य पुराणको 200
253 देखि 260 सम्म चाहिँ मजाले वास्तुको व्याख्या गरेको छ। अब वराह मिहिर भन्ने नाम सुन्नु भएको छ अलिअलि ज्योतिष गुरुहरूले त होइन। वराह मिहिरले प्रसाद लक्षणम बक्षे गृहम लक्षणमेव च वास्तु ज्ञानम पुरस्कृत्य यथा आह भगवान मनुहु। यहाँ आएर के भन्छन् भने भगवान मनुले बताउनु भएको अनुसार वास्तु ज्ञान अनुसार घर नबनाए त्यो राक्षसको घर हुन्छ है, वास्तुशास्त्र सम्मत बनायो भने त्यो घर पनि मन्दिर हुन्छ भन्ने लेखा छ है। अब के छ भने वास्तु ज्ञानम पुरस्कृत्य यथा आह भगवान मनु, हे मनुले आह बताउँदै हुनुहुन्छ वास्तु शास्त्रम पुरा प्रोक्तम ब्रह्मणा परमात्मना सर्वेषां भगवान् नानाम च हिताय च सुखाय च।

विश्वकर्मालाई शक्ति प्रदान गर्नुभएको थियो, त्यति जजल्यमान थिए। त्यस कारणले गर्दा यो वास्तु दिवस पनि आजै मनाउनु परेको हो। अब मनसार शास्त्रमा लेखेको छ, मयमत शास्त्रमा के लेखेको छ भने भूमिम परीक्ष विधिवत वास्तु पूज्य विधानत ततः गृहम प्रकुर्वेत सर्वसम्पत् समुद्धये। भूमि परीक्षण विधिवत, पहिलो नम्बरमा भूमि हेर्नु। मैले धेरैचोटि भन्छु नि, घर बनाउँदै हुनुहुन्छ भने माटो हेर्नुपर्छ, माटो नहेरिकन हुँदैन। मैले कति ठाउँमा गएर माटो हेरेको छु, तर के गर्ने, यहाँ म अहिले चितवनमा छु। अब तपाईँ संकोषमा हुनुहुन्छ, कम्तीमा तपाईँले 8-10 जना परिवार मिलेर, ओल्लो घर पल्लो घर सबै मिलेर माटो परीक्षण गराउने तयारी गर्नु पर्यो नि। हामीलाई एकजनाको लागि मात्र यहाँबाट आउँदाखेरि धेरै भार पर्छ। सबै सबैलाई घर घरमा गएर तपाईँको कम्तीमा एउटा टोलमा 10-20 जनाको घरको परीक्षण गरेर 1-2 दिन टाइम लाग्ला, तर हामी त्यहाँ आएर तपाईँसँग बस्छौं, तपाईँको घरमा खान्छौं, अनि तपाईँको घरको माटो परीक्षण गर्छौं, अनि फर्केर आउँछौं। तपाईँले सल्लाह गरेर घर परिवार सबै मिलेर गराउनुहोला। भूमिम परीक्ष विधिवत वास्तु पूज्य विधानत ततः गृहम प्रकुर्वेत सर्वसम्पत् समुद्धये। भूमिको राम्रोसँग परीक्षण, वास्तु देवताको पूजा, जमिन मुनि नै गरेर त्यसमा चाहिँ जग राखेर घर बनाउनुपर्छ। बल्ल के हुन्छ, सर्वसम्पत् समृद्धये, उन्नति र प्रगति हुन्छ, अनि मात्र के हुन्छ, सम्पत्ति वृद्धि हुन्छ। अब यो मयमतमा के भनेको छ भने जमिन 16 प्रकारका हुन्छन् भनेर लेखा छ। अब जमिन सामान्यतया एउटा ज्ञान कुरा, तपाईँले घरमै पनि निशुल्क रूपमा वास्तु परीक्षण गर्ने उपाय, तपाईँको घरको अथवा तपाईँको खेतको बारीको कहाँनिर घर बनाउनुहुन्छ, त्यो बारीको बीचमा घर कहाँनिर बनाउने हो, यहाँदेखि यहाँसम्म, यहाँदेखि यहाँसम्म सट्ट पहिले रेखा कोर्ने, अनि रेखाको मध्य बिन्दुमा बीचमा लगभग 2 हातको खाल्टो खन्ने। 2 हात भनेको कति हो, 1 हात 2 हात होइन, 2 हात खाल्टो खनिसकेपछि त्यहाँ कम्तीमा पनि 5-7 वटा ढुङ्गा ल्याएर राख्ने खाल्टो खन्ने ठाउँमा। अनि त्यो खाल्टो खनेको ठाउँमा ढुङ्गा राखिसकेपछि त्यहाँ ल्याएर चाहिँ कम्तीमा पनि 2-3 लिटर पानी बिस्तारै राखिदिने। कहिले राख्ने भन्दा सन्ध्याको समयमा अथवा दिउँसो कम्तीमा मध्याहमा पछाडि 2-3 बजेतिर पानी राखिदिने। त्यो पानी राखिसकेपछि के हुन्छ, त्यो पानी राखिसकेपछि त्यहाँ ढुङ्गा के खाल्टोमा ढुङ्गा, ढुङ्गामाथि पानी भनेको त्यो जमिनमा पर्यो, अनि घर जाने। भोलिपल्ट आउँदाखेरि राति पानी परेन भने फेरि कहिलेकाहीँ चेक गर्दाखेरि राति पानी पनि पर्न सक्छ, राति पानी पनि परेको छैन, अब भोलि बिहान जुरुक्क उठ्ने, आफ्नो घरको नित्य पूजा सकेर आफ्नो त्यो पानी राखेको ठाउँमा आउने। त्यहाँ आइसकेपछि के हुन्छ, त्यो पानी अलिअलि पानी रहेछ त्यहाँ भने त्यो घडेरी जस्तो उत्तम घडेरी केही पनि हुँदैन। आहा, कति राम्रो घडेरी, त्यसरी थाहा पाउने हो नि। फेरि धेरै तल पनि खन्नुहुन्न, 2 हात है, अनि त्यो पानी पनि सुकेको तर सुक्खा टाट पनि अलिकति कम भएको, त्यसो भएको हुँदा यो के भन्छ त्यसलाई, के भन्छ, पानी पनि कम भएको होइन, नसुकेको पनि भनौँ न, हिलो हिलो खालको क्या, के भन्छ त्यसलाई, के भन्छ अब, हिलेले माटो, अलिअलि चाहिँ माटो चाहिँ हिलो भयो, गिलो गिलो भयो, तर पानी पनि छैन, सुक्खा पनि भएन भने ठिकै छ, के काम चलाउनु पर्यो भन्नु पर्यो, तर पानी सुक्या छ, त्यो पानी सुकेर पनि त्यो माटो चाहिँ चिरा चिरा पर्यो भने क्या, भित्र यस्तो अग्नि तत्त्वले तानेको जस्तो पुरा पटपट्टी भयो, किनभने पानी हालेर माटोमा पानी हाल्यो भने त्यहाँ चिरा पर्छ क्या, तातो भयो भने। त्यसो भएको हुँदा तपाईँले यसलाई यसरी माटो परीक्षण गर्न मिल्छ। यो माटो परीक्षण तपाईँले यसरी गरेर, यो अब धेरै प्रकारका हुन्छन् माटो है, अब एउटा धेरैवटा श्लोक छन्, म त्यसलाई यो एउटा वेदमा क्या, ऋग्वेदको 7 अध्यायको 54 श्लोकमा पनि लेखेको छ, मतलब 54 मन्त्रमा वास्तुस्पते प्रतिजानी ही आसमान स्वावेशो अनमीबो भवान, हे वास्तुका मालिक, हे भगवान वास्तु पुरुष, हामीलाई चिन्नुहोस्।

0: हाम्रो रोग हाम्रो ऋण मुक्तवाला घर बनाउनुहोस् भनेर यो वास्तु बिक्रीको ठाउँमा कहिलेकाहीँ यो वास्तुको मन्त्र कम्तीमा ब्राह्मण राखेर पाँच दिनसम्म तपाईँले पाठ पूजा गराउनु भयो भने पनि केही कुरा हुन्छ। वास्तुको बारेमा मत्स्य पुराणमा, वृहत संहितामा, मनसारमा, मयमतमा, विश्वकर्म प्रकाशमा, वेदमा धेरै कुरामा लेखेको छ। अब यसको धेरै कुराहरू म तपाईँलाई चर्चा परिचर्चा गरौँला है। अब यो आज तपाईँले विश्वकर्माको बारेमा धेरै कुरा जानकारी पाउनुभयो, वास्तु दिवसको बारेमा धेरै कुरा जानकारी पाउनुभयो। अहिले भने कार्यक्रममा एकैछिन छोटो विश्रामको पालो भएको छ। विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। हामी सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क की लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा की लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेको छु। हामी आज विशेष गरी विश्वकर्माको पूजाको दिन छौ। आज हामी विश्वकर्मालाई हामी पाश्चात्य इन्जिनियर पनि भन्न मिल्छ अथवा हाम्रो हिसाबमा वास्तुविद होइन। वास्तवमा ब्रह्माजीका सन्तान मध्येका विश्वकर्मा ऋषि हुन्। यी ऋषिको दिनमा आज ज्योतिष शास्त्र अनुसार कन्या राशिमा मैले अघि पनि भने कन्या राशिमा सूर्य प्रवेश गर्नु कन्या राशिको सूर्यको नामसँग रिलेटेड भएको वास्तुविधिका दिन आज विशेष गरी यसलाई सूर्यको तेजसँग तुलना गर्ने वा सूर्यको तेजसँगको बहावलाई चाहिँ परिकल्पना गरेर आज वास्तु पुरूष भन्ने गरिएको अथवा विश्वकर्माको पूजा गर्ने गरिन्छ। विशेष गरत यो मैले तपाईँलाई अघि पनि भने धेरै प्रकारका वास्तुका श्लोकहरू छन्। धेरै प्रकारका हामीले अध्ययन गरेका छौँ। कति अध्ययन गर्न सकियो र थोरै बल्ला अलिअलि त पढ्दैछौँ होइन। हामीले पोहोरभन्दा मैले यसपालि धेरै कुरा तपाईँलाई बताएँ किनभने मैले पनि धेरैवटा पुराणहरू हेर्नु परेको छ धेरैवटा चाहिँ जानकारीहरू तपाईँलाई दिनु छ भनेर हामीले चाहिँ विशेष गरी यो कुराको जानकारी गर्छौँ। शास्त्र अनुसार जुन बृहत संहितामा लेखिएको वास्तुशास्त्र अनुसार वास्तु नमिलाइकन राज्य गर्न बसेका राजाको पनि राज्य च्युत हुन सक्छ अथवा राज्य विनाश हुन सक्छ भनेर उद्धृत गर्न खोजेको जस्तो मेरो निष्कर्ष छ। अनि मनसारको अनुसार वास्तु ब्रह्माजीले सृष्टि त गर्नुभयो वास्तुशास्त्र, तर वास्तुशास्त्र सृष्टि किन गरिदिनु भयो होला जस्तो लाग्छ भने मनसारको शास्त्र अनुसार लोकलाई सुख शान्ति समृद्धि प्राप्ति गर्नको लागि वास्तुशास्त्र निर्माण गर्नुभएको। नभए मान्छे सबै दुखी हुन्थे। अहिले पनि तपाईँ र हाम्रो घरमा वास्तु बिग्रिएको छ। वास्तु धेरै हार्ड विषय हो, धेरै गहिराईमा गयो पनि धेरै कुरा हुन्छ। तर हामीले सामान्यतया पञ्चतत्वलाई मिलाएर जल ढाल्ने ठाउँ कता, आगोको ठाउँ कता, जल अग्नि वायु होइन आकाश जमिन यस्ता चिजहरूले पाँच चिजहरूलाई मिलाएर हामीले घरको वास्तु निर्माण अथवा हामी अंग्रेजीमा भन्दा डेकोरेसन भन्नु छ तपाईँहरू होइन, डेकोरेसन मिलायो भने हाम्रो उन्नति प्रगति हुन्छ। मय मत अनुसार वास्तु मिलिएको घरमा मात्र सम्पत्तिको वृद्धि हुन्छ, वास्तुशास्त्र नमिलेको घरमा के भन्छ दरिद्रीपन प्रारम्भ हुन्छ है। विश्वकर्मा प्रकाश अनुसार गृहस्थीको सबै सुख वास्तुशास्त्र अनुसार मिल्छ, बुढाबुढीको झगडा यसको अर्थ है। मैले एउटा सार तपाईँलाई लेखेर यहाँ तपाईँलाई पढिरहेको छु, मैले जुन मैले हिजो अध्ययन गरेको त्यसलाई मैले के भन्छु भने विश्वप्रकाश विश्वकर्मा प्रकाशको अनुसार हरेक कुरा छोरो पाउन इच्छा थियो तर छोरो भइरहेको छैन, वास्तुको दोष हुन सक्छ। छोरा छोरा भए छोरी भएनन्, वास्तुको दोष हुन सक्छ। अथवा केही न केही कुरामा तपाईँलाई कतै न कतैबाट तपाईँलाई कमी कमजोरी भइदियो भने के हुन्छ घरमा परिवारमा सासू र बुहारीको झगडा असाध्य धेरै पर्छ। के तपाईँले ख्याल गर्नुभएको छ पहिली को जस्तो सासु र बुहारीको सम्बन्ध आजभोलि हुँदैन नि? पहिली सासूसँग बुहारी बोल्न असाध्य डर मान्ने, आजभोलि सबै मजाले खुलेर बोल्छन्, माया पनि त्यत्तिकै गर्छन्। यी सबैलाई पनि हुन सक्छ, तर यो समयको पाबन्दी पनि हो, समयको अपडेट पनि हो। वेद अनुसार वेदले के भन्छ, वेदको सार के हो? तपाईँको घरमा जानी नजानी सामान्यतया है, फेरि यो डेन्जर होइन, सामान्यतया वास्तु बिग्रियो भने वास्तुका मन्त्रहरू छन्, वास्तुका मन्त्रको वास्तु जप गराइयो भने अथवा वास्तु पुरूषलाई आह्वान गरेर त्यो वास्तुका मन्त्रहरू तपाईँले चाहिँ घरमा ब्राह्मणद्वारा राखेर जप गराउनुभयो, त्यसबाट हवन गराउनुभयो अनि त्यसलाई प्रतिष्ठा गर्नुभयो भने तपाईँ घरमा पक्कै पनि सुख मिल्छ। हामीले कति ठाउँमा भन्ने गर्छौं, कति ठाउँमा अब मैले पोहोर भनेको कुरा यसलाई किन दोहोऱ्याउनु भने मैले वास्तु पिरामिड होइन तामाका चिजहरू घरमा सकारात्मक ऊर्जाको लागि वास्तु पिरामिड घरको ऊर्जाको लागि वास्तु पुरूषको पूजा गरेर प्राण प्रतिष्ठा गरिएको वास्तु पिरामिड घरमा घरमा लगेर जमिनमा राख्दाको सकारात्मक ऊर्जाहरू लगायत विभिन्न कुराहरू घरमा लाउने रंगदेखि लिएर घरको कुन दिशातर्फ मूल ढोका राख्नेदेखि लिएर कुन दिशातर्फ चाहिँ झ्याप्पे ढेप्ने अथवा कुनतिर चाहिँ झ्याप्पे नढेप्ने कुनतिरको हावा बढी प्रकाशमान हुन्छ यस्ता कुरामा वास्तुको ठूलो महत्व हुन्छ है। वास्तु युक्तम भवे गृहम सुख समृद्धि आरोग्यम लभते नरः, बुझ्नुभयो। अब यो यजुर्वेदमा पनि विशेष गरी स्थापत्य अध्यायमा वास्तुको शिल्पशास्त्रहरूको बयान गरेको हामीले अलिअलि कता कता हामीलाई वेद त धेरै अध्ययन नहोला भनेको वेद पढेर मात्रै हुँदैन हजुर, फेरि तपाईँले यसो बुझ्नुहोस् वेदलाई सरसत्य हरे अम्मा एघे त्वा एघे तोर जे त्वा यो वास्तु शास्त्र अथवा कुन वेदको अध्ययन होइन, वेद त पढेको अध्ययन भनेको वेदका हरेक ऋषाहरूको अर्थ जान्नु वेदका हरेक पद पदका अर्थ जानुलाई चाहिँ बल्ला पढेको जानेको भन्छन् क्या हजुर, बुझ्नुभयो कि भएन। वास्तवमा वास्तुशास्त्र अथवा वास्तु शिल्पशास्त्रलाई देव शिल्प र मानव शिल्प भन्ने गरिन्छ। अब यो देव शिल्प भनेको चाहिँ मठ मन्दिर यज्ञशाला जस्तै तपाईँले मैले कुनै घरमा ग्रहशान्ति गर्न गयौं अथवा यो नियम चाहिँ यज्ञशाला भनेको चाहिँ मन्दिरहरूमा बनाउने हवन कुण्डमा पनि वास्तु मिल्नुपर्छ। अब कुन दिशामा वास्तुशास्त्र राखिन्छ सबै कुराहरू मन्दिरको कुन मन्दिर कतापट्टि फर्केको मन्दिर छ त्यसमा पनि भर पर्छ, धेरै कुराहरू हुन्छन्। जस्तै कुनै पनि धार्मिक भवनहरू धार्मिक भवन र तपाईँ घरमा बस्ने मानव बस्ने भवन फरक पर्छ है। अब यो मानव शिल्प भनेको मानवहरू बस्ने अथवा के भन्छ त्यसलाई आवासीय भनौँ होइन त्यसलाई के भन्छ अरे कम्युनिटी भिलेज होइन यस्तो के भन्छ त्यसलाई होइन त्यो खालको एउटा गाउँको निर्माण गर्दाखेरि चाहिँ अब हरेक कोठाको निर्माण हुन्छ। जस्तै कुन कोठामा घरमुली सुत्ने, कुन कोठामा पर पाहुना आउँदाखेरि ओछ्यान लगाइदिने, कुन कोठामा कतापट्टि श्रेणी गर्दा कस्तो सकारात्मक ऊर्जा आउँछ है, त्यो खालको सबै कुरामा कुनतिर चाहिँ भर्याङ राख्दा भर्याङ कति डिग्री घुमेको हुनुपर्छ, भर्याङ भन्दा तलतिरपट्टि खाली ठाउँमा टोयलेट बनाउनु हुन्छ हुन्न, भर्याङमा कुचो ठाडो पार राख्न हुन्छ हुन्न, यी सबै वास्तुभित्र पर्छन्। अब हामीले यस्तै कुराहरूलाई ध्यान दिएर वास्तुशास्त्रको बारेमा विशेष चर्चा र विशेष परिचर्चाहरू गर्ने प्रयास गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब यो घरमा उत्साह उमङ्ग खुशी भान्जा मान्जी आएर बस्ने घर अथवा घरमा घर त घर तर त्यो घरमा न आफ्नो आमा अटाउनु भयो, न त्यो घरमा माता अटाउनु भयो, न पिता अटाउनु भयो, न त्यो घरमा वास्तविक भन्ने हो भने वास्तुशास्त्र अनुसार छोराछोरी कहाँ राखेर पढाउने भन्ने कुरा पनि वास्तुशास्त्रमा भर पर्छ। सबै कुराहरूमा वास्तुले विशेष महत्व दिन्छ। घरमा मूल ढोका वास्तुको ठूलो सबैभन्दा धेरै उन्नति प्रगति दुःख विराम जे जे हुनुपर्ने हो मूल ढोकाबाट सुरु हुन्छ, बुझ्नुभयो। अनि हामीले धेरैचोटि भन्ने गरेका छौं मूल ढोका अरू ढोकाभन्दा अलिकति अग्लो राख्नु, मूल ढोका अरूभन्दा अलिक ठूलो राख्नु, मूल ढोका अलिकति घरमा त्यो के भन्छ त्यो के भन्छ त्यसलाई चुक्कुल चुक के अरे अनि त्यो चुक्कुल होइन ढोका हटाउने हुन्छ नि त्यस्तो ठोकेको काँटी ठोकेर त्यहाँ यस्तो तान्न मिल्ने त्यो के भन्छ त्यसलाई कब्जा कब्जा होइन कब्जाहरू बज्न हुँदैन मूल ढोकाका बरु अरू बजोस् अरू पनि हुँदैन तर मूल ढोका बजो कल्पना गर्नुहोस् घरमा शान्ति भयो तपाईँको घरमा धारा चुहियो मान्नुहोस् तपाईँलाई अब दुःखका दिन सुरु भयो होइन यसो गर्दाखेरि धेरै कुरामा हामीले कहिलेकाहीँ लक्ष्मी पूजाको दिन होला सायद मलाई लाग्छ लक्ष्मी पूजा जस्तै यस्तै तिहारको छेकतिर कुन दिन गर्नुहुन्छ मूल ढोकामा फूलहरू राख्ने गरिन्छ नि त्यो ढोकामा हरेक दिन फूल लानुपर्छ मैले त्यही भएर धेरैचोटि भनेको छु मूल ढोकामा कलशहरू राख्नुहोस् है अब त्यो मालै बनाएर दिनदिनै माला फेर्दा हामीलाई सम्भव हुँदैन हामी गृहस्थी पनि हो नि त त्यो सम्भव पनि हुँदैन त्यही भएर कम्तीमा कलश राखिदिनुहोस् है त्यसको शान्त मिल्छ मूल ढोकामा कलश अनिवार्य रूपमा राख्नै पर्छ है अनि त्यो किन गरेको वास्तुशास्त्रलाई मानेको वास्तुशास्त्र मान्यो भने देवी देवताहरू खुसी प्रसन्न हुन्छन् है अनि घरको पूर्वपट्टिको गेट राख्यो अथवा उत्तरपट्टिको गेट राख्यो भने त्यो घरमा समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ है अनि अब जमिनभन्दा तलतिरपट्टि मूल ढोका राख्नु अब यसलाई आजभोलि अन्डरग्राउन्ड भनिन्छ होइन त्यसलाई मूल ढोका मान्न मिल्दैन अन्डरग्राउन्डलाई ढोकै मान्ने होइन अन्डरग्राउन्डलाई त्यो मूल ढोका राखेर पूजा गर्न हुँदैन त्यही भएर ख्याल गर्नुहोस् कुनै पनि ठाउँमा अन्डरग्राउन्डमा ढोका राखिएको हुँदैन त्यहाँ कुनै पनि कलशहरूको स्थापना हुँदैन मूल ढोका आफ्नो माथिल्लो जमिनभन्दा माथितिरपट्टि राखेको राम्रो हुन्छ है अब यसो भन्दै गर्दा बाटा मुनतिरका घर अलिक राम्रो हुँदैन है अलिकति पहाडतिर पाखा पाखा परे हुन्छ नि घर बाटोभन्दा मुनतिर छ भने अलिकति घरमा वास्तु त्यहाँ पनि वास्तु छ र बिग्रिँदो रहेछ है अनि हामी यसरी तपाईँलाई धेरै कुराहरू बताउँछौ एउटा कुरा चाहिँ अलिक अप्ठ्यारो पर्यो क्या आजभोलि रिमोट सिस्टम हो मान्छेको अनुहार देखेपछि ढोका खुल्न थाले तर मूल ढोका त्यसरी अटोमेटिक सिस्टममा राख्यो अथवा सिसाहरू लाएर राख्यो भने त्यो अशुभ मानिन्छ मूल ढोका शिल्पद्वारा निर्मित भएका त्यहाँ कुनै न कुनै चित्रको आकर्षण भएको आफैले खोल्न मिल्ने राख्नुपर्छ राधे राधे मैले यो चाहिँ एक ठाउँमा ठुलो कम्पनी छ ठुलो कम्पनीमा अरू सब मालामाल छ म तपाईँलाई ठ्याक्कै कम्पनीको नाम लिन अहिले किनभने ठुलो क्या नेपालकै प्रतिष्ठित व्यक्तिको कम्पनी हो म त्यहाँ संयोगले वास्तुको निरीक्षण गर्नको लागि गएको थिएँ एउटा यस्तो ठुलो महल छ अरू सब कुरो ठिक छ तर त्यो एउटा यस्तो महलको त्यसको वरिपरि आठ दसवटा महलहरू छन् एउटा महलमा चाहिँ पश्चिमपट्टि फर्केको मूल ढोकामा सिसा लागेको रहेछ हामी आँगनमा आँगनबाट यसो उता जाने बित्तिकै सिसा टक्क खोल्छ तर त्यहाँ हेर्नुहोस् यति धेरै लगानी भएको छ त्यसले एक रुपियाँ पनि मुनाफा दिन सकेको छैन मैले भने यो मूल ढोका यसो राख्नुभयो तर त्यो उहाँले सुन्नु भएन किनकि अब त्यो काठ राख्ने सम्भवै थिएन त्यहाँ सम्भवै हुँदैन त्यहाँ त्यस्तो खालको डिजाइनमा बनेको गर्छ त्यही भएर डिजाइन तपाईँहरूले गर्दा एकदमै ध्यान दिनुपर्छ अनि बल्ल तपाईँहरूलाई राम्रो हुन्छ यो मैले आज तपाईँलाई थोरै वास्तुको बारेमा तपाईँलाई यो कुराको जानकारी गराएँ है मैले धेरैचोटि भन्ने गरेको छु मन्दिर राख्ने ठाउँमा किचन राख्ने ठाउँमा होइन अनि हेरेर चाहिँ सबै कुराहरू हामी तपाईँलाई जानकारी गरायौं हामी यो वास्तुशास्त्र अनुसार तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिएका छौँ आज हरेक नेपालीको घरमा बाइक साइकल गाडी ट्रक ट्र्याक्टर के छ फलाम चिजहरू छन् आज सबैले पूजा गर्छन् धार्मिक मान्यता अनुसार यो विश्वकर्मा पूजा संक्रान्तिको दिन भगवान विश्वकर्माको जन्म भएको थियो भन्ने एउटा पौराणिक इतिहास हामीले भेट्न सक्छौं यो पौराणिक इतिहास अनुसार एक गते संक्रान्तिको दिनलाई चाहिँ विशेष गरी विश्वकर्मा जयन्ती मान्ने गरिन्छ है अब यो मलाई हिजो सायद शकुनजीले प्रश्न गर्नुभएको थियो किन यसलाई तिथि लिएन यसमा यो कति कुराहरू के छ भने भगवान र इन्जिनियरको तुलना फरक हुन सक्छ त्यसकारणले गर्दा यो जयन्ती कन्या राशिमा प्रवेश गरेको दिन अथवा संक्रान्तिको दिन मान्ने गरिन्छ। अनि भगवान विश्वकर्माको जन्म नै निर्माण गर्न शिल्पशास्त्र, वास्तुशास्त्र, कलाशास्त्रलाई नै विशेष रूपमा यसको चाहिँ व्याख्या गरून् अथवा यसलाई चाहिँ अगाडि बढाउनु भनेर जन्म भएको पाइन्छ। विश्वमा पहिलो इन्जिनियर हुन् भनी विश्वकर्मा हुन्। धार्मिक शास्त्र अनुसार ब्रह्माजीबाट सृष्टि भएपछि पूरै यो संसारको सृष्टि गर्ने कामै विश्वकर्माले गरेका हुन् है। अब यो विश्वकर्माले हामी भनिन्छ नि तीन लोक छ, चौध भुवन छ भन्छौ नि होइन, पाताल, मध्यलोक, स्वर्गलोक, तीनै लोकको निर्माण विश्वकर्माले गरेका हुन् भन्न सकिन्छ। अनि जुन सत्ययुगको स्वर्गलोक, त्रेतायुगको लंका, द्वापर युगको द्वारिका पनि विभिन्न हिसाबबाट विभिन्न मन्दिरमा वास्तुकलाहरूले संरक्षित गरिएको छ है। आज हामी धेरैभन्दा धेरै व्यक्तिहरू गाडी पूजा गरेर हामी सुखी भएको अनुभव गर्छौं, तर हामी कुनै पनि दिन त यो सिस्टमको शुरूआत गर्ने व्यक्तिलाई सम्मान गर्न सकेनौं। हामीले गाडी मात्रै पूजा गर्ने दिन सम्झ्यौं, तर विश्वकर्मा देवताको पूजा पाठ नित्य हामीले स्मरण गर्यौं भने हाम्रो गाडी दुर्घटना हुनेबाटदेखि लिएर धेरै कुरामा राम्रो हुन्छ है। हामी जे पनि टेक्निकल काम गर्छौं भने इन्जिनियर विश्वकर्मा नै हुन्। त्यही भएको हुँदा तपाईँहरूलाई विशेष रूपमा मैले यो कुराको जानकारी गराएँ। अब हामी विशेष भूत, भविष्य र वर्तमान सम्बन्धीको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। हाम्रो यो कार्यक्रम यतिखेर नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। हामी रेडियो सञ्चालन गर्ने मान्छे पनि वास्तुको विशेष ख्याल गर्नुपर्छ। रेडियो सञ्चालन गर्दा कता फर्केर रेडियो बोल्ने होइन, अनि ट्रान्समिटर कुन दिशामा राख्ने, ब्याट्री कुन दिशामा राख्ने, टावर त्यो घरको छतमा राखिन्छ तर कुन दिशातर्फ, पूर्व उत्तरमा टावर राख्नु भयो भने त्यो रेडियो अलिबारमा स्वाहा हुन्छ। ख्याल गर्नुहोस् तपाईँलाई, हिजो मैले भनिदिइहालेँ, जहिले पनि रेडियो भएको घरको पश्चिम र दक्षिणपट्टिको कर्णको पश्चिम पश्चिम साइडमा, भनेको पूर्व के अरे दक्षिण र पश्चिमको कर्णबाट अलिकति एक दुई हात पश्चिमतिरको साइडमा टावर त्यहाँ भारी चाहिँ त्यहाँ राख्यो भने त्यो तपाईँको असाध्य राम्रो हुन्छ, अथवा भनौँ सिधा रूपमा भन्दा पश्चिमतिर राखे पनि हुन्छ।
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाई खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
11: This is Radio Sankhuwa Sabha 95.5 MHz.
12: Yes, Kantipur Diary ka saath ma.
13: Hulas Galvalum, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। अविरल वर्षासँगै भदौ 10 गते भुटेकोशी नदीमा आएको भीषण बाढ़ी र पहिरोका कारण भासिएको पृथ्वीराज मार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्ड आजदेखि द्वितर्फी रूपमा सञ्चालनमा आएको छ। सड़क पूर्ण रूपमा भासिएपछि ठप्प बनेको संघीय राजधानीको मुख्य प्रवेशद्वार सड़क डिभिजन कार्यालय भरतपुर निर्माण व्यवसायी स्थानीय प्रशासन र प्राविधिक टोलीको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको हो। भासिएको मूल सड़कको कुनापट्टिबाट नयाँ ट्र्याक खोलेर आवश्यक स्तरोन्नति गरेपछि आज बिहानदेखि दुवैतर्फका सवारी साधन आउजाउ गर्न दिइएको हो। दीर्घकालीन रूपमा सड़कलाई सुरक्षित बनाउन रिटेनिङ वाल उठाउने र नाला व्यवस्थापनको काम भने निरन्तर जारी रहने बताइएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान 7:35 नयाँ दिल्ली गएका हुन्। विपद पछिको पुननिर्माणका साथै नेपाल भारत बीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले भारतीय समकक्षी निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले आजदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिएको छ। भदौ 14 गते कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाउ बढ़ाएका थिए। जस अनुसार कायम मूल्यमा 105.38 रूपियाँ थपेर 2,165.38 रूपियाँ कायम गरिएको थियो। संघले ग्यासको सहज आपूर्ति भयो भने छिट्टै नै उपभोक्ताले घर छेउकै विक्रेताबाट ग्यास सिलिण्डर साट्न पाउने व्यवस्था समेत गरिएको जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतापछि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आज यस विभिन्न 3 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्दैछ।

0: किन खोज्ने?
1: नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपरान्ह 2 बजे बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्। विश्वकर्मा पूजा आज धूमधामका साथ मनाइँदैछ। हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ। आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार तथा हतियारको पूजा गरी ज्ञान विज्ञान तथा शिवका भगवान बाबा विश्वकर्माको पूजा गर्ने चलन छ। विभिन्न कल कारखाना तथा औद्योगिक क्षेत्रमा काम गर्ने मजदूरहरूले महत्वपूर्ण चाडका रूपमा विश्वकर्मा पूजा गर्ने चलन छ। आजका दिन विश्वकर्मा बाबालाई खुशी पार्न सके वर्षभरि फलिफाप हुने धार्मिक विश्वास छ। हेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानमा प्राप्त 192 पुस्तक मध्ये विस्तारित सूचीका 15 र संक्षिप्त सूचीका 5 कृतिबाट मूल्यांकन समितिले सलह चयन गरेको हो। प्रतिष्ठानका अनुसार सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मक प्रकृति चित्रण र कथन शैलीलाई कृतिका प्रमुख विशेषताका रूपमा उल्लेख गरिएको छ। पर्सा जिल्लामा पर्यटन प्रवर्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटक स्थलको विवरण समेटिएको क्यूआर कोड सहितको अनलाइन साइट विकास गरेको छ। साइटमा जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगंजबाट लाग्ने दूरी तथा समय, सड़क र यातायातको अवस्था, खाना तथा बसोबासका लागि उपलब्ध होटल, रेस्टुरेन्ट तथा रिसोर्टको विवरण समेत राखिएको छ। अमेरिकाको प्रतिनिधि सभाले एक विधेयक पारित गर्दै ट्रम्प प्रशासनलाई अन्य मुलुकलाई आर्थिक प्रतिबन्ध लगाउन अनुमति दिएको छ। अब राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि प्रतिबन्ध लगाउन पाउने भएका छन्। साथमा रूसी तेल र ग्यासको व्यापार गर्ने भारत तथा चीन लगायत देशहरूमा शुल्क बढ़ाउन अनुमति दिएको छ। गत महिना सिनेटले अनुमोदन गरेको सो विधेयक अब राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानून बन्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राफिनाको ह्याट्रिकको मदतले स्पेनी ला लिगाको शीर्ष रहेको बार्सिलोनाले रेसिङ सान्टेन्डरलाई 7-2 अन्तरले पराजित गरेको छ। अर्को खेलमा एथलेटिको मेड्रिडले ओसासुनालाई 4-0 हराएको छ र अर्को साता रियल मेड्रिडको सामना गर्ने भएको छ। यो जितपछि बार्सिलोनाको 6 18 अङ्क भएको छ भने रियल भन्ने 15 अङ्कका साथ दोस्रो स्थानमा छ। यस्तै एथलेटिको 13 अङ्कका साथ तेस्रो स्थानमा उक्लेको छ। र म्यान्चेस्टर युनाइटेड लीग कपमा ब्राइटनसँग 3-2 अन्तरले पराजित रहेको छ र प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएको छ। ओल्ड ट्राफोर्डमा युनाइटेडले 10 मिनटभित्र सीए लेसी र मेसन माउन्टको गोलले अगाडि रहेको थियो। ब्राइटनका लागि त्यसपछि चारा लाम्पोस, कोस्टोलास र पास्कल ग्रोसले गोल गर्दै खेल बराबरीमा ल्याए। म्याक्सिम डे क्यूपरले 70 मिनटमा तेस्रो तथा निर्णायक गोल गरे। सन् 1976 अन्तिम पटक युनाइटेड आफ्नो घरेलु मैदानमा 2 गोलको अग्रता लिएर पनि पराजित भएको थियो। त्यतिबेला युनाइटेड

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका एक प्रहरी गेट सेव शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98606940
1: र 98192376।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: राधाजी
1: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: त्यस्तो के कुरा थियो
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो नि तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो
8: होइन है मास्टर नि नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
9: भन्नुहोस् न हजुर बुवा के कुरा हो
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
9: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
9: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
9: थप जानकारीको लागि 029562061
4: 029570315
9: र 98520701177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा
10: ओहो लु नमस्कार है सर
11: ओहो लु नमस्कार है सर
10: नमस्कार अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
11: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
10: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
12: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
12: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
12: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
10: डिजाइनर सुमन ठटाल 98615349444
12: र 029590155
13: More style, more design. Total Tellers. कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
14: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
15: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 9743846084।

0: मिठो कुरो सम्झायो हो साइला,
1: अब अहिले थरी थरीका चितो थरी थरीका कोला, खोइ बता गयो धारा बता गयो
0: बोतलको पानी न त पुरा आँधी।

0: होइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन्। के अरे
1: बेच्छन् मात्रै, बेचिसके साइला बेचिसके। हरे हरे
0: धर्म कर्म गोजीमा राखी एउटा बेच्छन् पैसाको लागि, पैसाको लागि आफ्नो बिरानो सबै छोडी जानु छ एक्लो, पैसाकै लागि।

रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0 29 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 0 29 5 62 0 61,
6: 0 29 5 70 315
5: र 98 5 20 60 177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 सला 40 उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीमका दाइली।
7: सम्पर्क 0291400084 र 98040485827।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655640। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, संखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432578041 र 0295625066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98420222667।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860964000
8: र 9192376375।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295771647।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: दिस इज रेडियो सङ्खुवासभा 95.5 मेगाहर्ट्ज।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
3: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-7

0: 768 98525 55768।
1: साथै 98525 55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, शङ्खुवा सभा।

0: सरप्राइज। जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958,
3: जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: And I'll show you everything you need to know.

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: र म्यान्चेस्टर युनाइटेड लिग कपमा ब्राइटनसँग 3-2 गोल अन्तरले पराजित, हारपछि प्रतियोगिताको तेस्रो चरणबाट बाहिरियो।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
7: अविरल वर्षासँगै भदौ 10 गते भुटेकोशी नदीमा आएको भीषण बाढ़ी र पहिरोका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर सड़क आजदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सड़क पूर्ण रूपमा भाँसिएपछि ठप्प बनेको संघीय राजधानीको मुख्य प्रवेशद्वार सड़क डिभिजन कार्यालय भक्तपुर भरतपुर, निर्माण व्यवसायी स्थानीय प्रशासन र प्राविधिक टोलीको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा ल्याइएको हो। भाँसिएको मूल सड़कको कुनापट्टीबाट नयाँ ट्र्याक खोलेर आवश्यक स्तर उन्नति गरेपछि आज बिहानैदेखि दुवैतर्फका सवारी साधन आउजाउ गर्न दिएको हो। दीर्घकालीन रूपमा सड़कलाई सुरक्षित बनाउन रिटेनिङ वाल उठाउने र नाला व्यवस्थापनको काम भने निरन्तर जारी रहने बताइएको छ। लामो समयपछि सड़क खण्ड खुलेका कारण बिहानैदेखि काठमाडौँ भित्रिने र उपत्यकाबाट बाहिरिने सवारी साधनको चाप देखिएको छ। नागढुङ्गा मुगलिन सड़क खण्ड ठप्प हुँदा उपत्यकामा खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको थियो भने यात्रुले शास्ति खेप्नु परेको थियो। सड़क दुईतर्फी खुलेसँगै यात्रुहरूले ठूलो राहत महसुस गरेका छन् भने उपत्यकामा उपभोग्य वस्तुको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। मन्त्री वाग्लेलाई नयाँ दिल्लीमा नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। विपदपछिको पुननिर्माणका साथै नेपाल भारत बीच आर्थिक, राजनीतिक तथा कूटनैतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आज साँझ सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ। भोलि बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनैतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको हो। साँझ भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा उनी सहभागी हुने बताइएको छ।
7: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपना सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस्तै आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।
4: नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपरान्ह 2 बजे बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए।
7: काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रुपियाँमा ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले आजदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिएको छ। भदौ 14 गते कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। सो अनुसार कायम मूल्यमा 105 रुपियाँ 38 पैसा थपेर 2165 रुपियाँ 38 पैसा कायम गरिएको थियो। संघले ग्यासको सहज आपूर्ति भयो भने शीघ्र नै उपभोक्ताले विक्रेताबाट ग्यास सिलिण्डर साट्न पाउने व्यवस्था गरिएको समेत जनाएको छ।
4: पूर्वी नवलपरासीको धौबादी फलामखानी नजिकमा निस्किरहेको धुवाको छेउछाउ नजान र त्यहाँ नजिकको पानी नखान विशेषज्ञले सचेत गराएका छन्। धुवा आइरहेको स्थानमा हेर्न जानेहरूको भीड दिनहुँ बढ़दै जाँदा त्यहाँ अनुसन्धानका लागि गएका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। हुप्सेकोट गाउँपालिका वडा नम्बर 6 पेलेगा डाँडामा विगत 6 महिनादेखि लगातार देखिएको धुवाका कारण पत्ता लगाउन पुगेका विज्ञ टोलीले कोइलायुक्त चट्टान र एक प्रकारको खनिजमा रासायनिक प्रतिक्रियाबाट धुवा र ताप उत्पन्न भएको आशंका गरेका छन्। टोली प्रमुख तथा खानी तथा भूगर्भ विभागका जानकार प्रकाश लुइटेलले धुवा विषाक्त हुने भएकाले नजिक नजान र त्यहाँ वरपरको पानी नखान स्थानीयलाई जानकारी गराएको बताएका छन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद प्रकाश लुइटेल र धौबदी फलाम कम्पनी लिमिटेडका भूगर्भविद शशी तामाङले सो क्षेत्रको स्थलगत निरीक्षणपछि चट्टान माटो र पानीको परीक्षणका लागि नमूना संकलन गरेको जानकारी दिए।
7: वीरगंजमा सशस्त्र प्रहरीले कटुवा पेस्तोल, सिक्सर पेस्तोल र गोलीसहित भारतीय नम्बर प्लेटको कार बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगंज महानगरपालिका 15 स्थित वास्तु विहार चोक क्षेत्रमा रोकिराखेको अवस्थामा रहेको कार जाँच गर्दा हात हतियार र गोली बरामद गरेको हो। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा कार जाँच गरिएको थियो। बरामद हात हतियार गोली र कारलाई आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी एवं डीएसपी प्रकाश भट्टले जानकारी दिए। कार कसले र कुन प्रयोजनका लागि प्रयोग गरेको थियो भन्ने बारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको जनाएको छ।
4: खेमलाल हरि कला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानमा प्राप्त 192 पुस्तकमध्ये विस्तारित सूचिका 15 र संक्षिप्त सूचिका 5 कृतिबाट मूल्यांकन समितिले सलह चयन गरेको हो। त्यस्तै कृष्ण धारावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ। यस वर्षको पद्मश्री गौरव पुरस्कार प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ।
7: पर्सा जिल्लामा पर्यटन प्रवर्धन सँगै पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक धार्मिक पुरातात्विक तथा पर्यटकीय स्थलको विवरण समेटिएको क्यूआर कोड सहितको अनलाइन साइट विकास गरेको छ। साइटमा जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगंजबाट लाग्ने दूरी तथा समय, सड़क र यातायातको व्यवस्था, खाना तथा बसोबासका लागि उपलब्ध होटल, रेस्टुरेन्ट तथा रिसोर्टको विवरण राखिएको छ। त्यस्तै सम्बन्धित स्थलको नजिकैको प्रहरी कार्यालय, सम्पर्क नम्बर र अस्पतालको जानकारी समेत समावेश गरिएको प्रहरीले जनाएको छ। पर्यटकलाई सम्बन्धित गन्तव्यसम्म सहज रूपमा पुग्न गुगल नक्साको लिंक समेत राखिएको छ। क्यूआर कोड स्क्यान गरेर पर्यटकले मोबाइलबाटै आवश्यक जानकारी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: 好冷风，好冷风。
1: एन्ड्रू डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी संसदको तल्लो सदनले एक विधेयक पारित गर्दै ट्रम्प प्रशासनलाई अन्य मुलुकमा आर्थिक प्रतिबन्ध लगाउन अनुमति दिएको छ। सो अनुमतिपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि प्रतिबन्ध लगाउन पाउने भएका हुन्। साथमा रूसी तेल र ग्यासको व्यापार गर्ने भारत तथा चीन लगायत देशहरूमा शुल्क बढ़ाउन राष्ट्रपति ट्रम्पले पाउने भएका छन्। सो विधेयक गत महिना सिनेटमा प्रवेश गरेको थियो। अब राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानून बन्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लिन्से ओ ग्राहम नामक विधेयकको पक्षमा सदनमा 262 र विपक्षमा 159 मत परेको थियो, जसमा 203 रिपब्लिकन, 58 डेमोक्रेट र एक स्वतन्त्र सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए। कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग। म्यान्चेस्टर युनाइटेड लीग कपमा ब्राइटनलाई 3-2 गोल अन्तरले पराजित भएको छ। हारपछि युनाइटेड प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएको छ। अन्य खेलमा एभर्टनले उल्वर्सलाई 1-0 र एस्टन भिलाले कभेन्ट्रीलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यसैबीच स्पेनी ला लिगाको शीर्ष रहेको बार्सिलोनाले रेसिङ सान्टेन्डरलाई 7-2 गोल अन्तरले पराजित गरेको छ। अर्को खेलमा एथलेटिकको म्याड्रिडले ओसासुनालाई 4-0 हरायो। जितपछि बार्सिलोनाको 6 खेलबाट 18 अंक भएको छ। रियल भने 15 अंकमा दोस्रोमा छ। यस्तै एथलेटिकको 13 अंकमा तेस्रो स्थानमा उक्लेको छ।
2: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 गुदसुक बाटो दूरसञ्चार जाने बाटो।
10: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
11: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने पिच दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
11: बाङ्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
12: सम्पर्क नम्बर 0295906667 र 9842276667।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
13: सम्पर्क 9843347262,
11: 9010555580
13: र वाट्सएप नम्बर 9520286646।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: यस्तो पनि गहना लाउँछन्?
18: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
18: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
18: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98525354 र 029560248।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
24: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
25: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
26: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
27: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
26: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
27: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
26: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
27: ए ल ल, सँगै जाउँ न भाइ।
28: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
27: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
28: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
27: सम्पर्क नम्बर 98 60 96 40 00
28: र 98 19 32 77 75।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
6: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यहीँ जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चश्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चश्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तानकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295562061,
8: 0295703315
7: र 98520761077
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश: खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
10: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीमकदाइली।
10: सम्पर्क 0249140084 र 98040485।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhuasaba, 95.5 MHz.

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946400
2: र 9919327375।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर।
3: नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
5: र 0295901055।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
7: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू,
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165080 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू,
9: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295625320 र 9942505041।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801, जनक पौडेली 9852-58344 र 0295-60248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 9843-47-262,
5: 9810-55-55-85
6: र वाट्सएप नम्बर 9520-28-646।
7: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल,
8: सम्पर्क नम्बर 9813-55-553 र 9843-18-049।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल बैंक सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520 29 47, 99 00 90 00 62।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
12: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
18: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
20: सम्पर्क 9843447262,
19: 9010555580
20: र व्हाट्सएप नम्बर 9852287646।

0: प्रभावशाली सम्पर्क का लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भरपर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99525-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा

0: ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनजाति सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958,
3: जनक पौडेली 98525854 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सम्कुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 77 75।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
5: सम्पर्क 98 433 47 262,
7: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिलिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको शव परिवारलाई हस्तान्तरण। बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने। सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो। र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबाल थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपाली संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा 2 विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सीधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञहरूले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यायनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 संचालनमा ल्याएको हो। अब विदेशको खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार चौथो वर्षको उल्लेख्य गिरावट हो। डब्ल्यूएमओ की महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। एलनिनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ। अब खेल खबर। पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 औं एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ। नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो। कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार 6 फिट 7 इन्च भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन्। दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन्। यसपटक अनुमानभन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा पदाधिकारी सहभागी भएपछि सयाको अभाव देखिएको हो। आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा, झण्डै 5,000का लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन्। तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चिलिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण, बाढ़ीमा विपताउनेको संख्या 6,150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना।
3: काली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कृषि मन्त्र नार्क सँग,
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका संघीय सड़कको मरमतलाई प्रभावकारी बनाउन सड़क सुझाव एप संचालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा संचालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले संघीय सड़क अन्तर्गतका बिग्रिएका सड़कको मरमत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरेका गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौँको भिरकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख डीपी अरियालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ। प्रदर्शनीमा आवास निर्माण तथा जग्गा सम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ। काठमाडौँ महानगरपालिकाले भूमि व्यवस्थापन र शहरी योजनालाई प्रविधि मैत्री बनाउन भू उपयोग वर्गीकरणको प्रक्रिया अघि बढ़ाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको भू उपयोग परिषदको बैठकले जग्गाको वास्तविक अवस्था, स्वामित्व र उपयोग सम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली अर्थात जीआईएसमा एकीकृत गर्ने निर्णय गरेको हो। यसबाट महानगरको राजस्व, विपद व्यवस्थापन र नागरिक सेवा प्रवाह तथ्यमा आधारित हुने अपेक्षा छ। घरधुरी सर्वेक्षणका लागि ड्रोन र डीजीपीएस प्रविधिको प्रयोग गरी अहिलेसम्म 2,10,976 भवन र 12,811 सड़कको डिजिटल नक्साकन गरिएको छ। जसमध्ये 2,800 भन्दा बढ़ी सड़कको वैज्ञानिक नामकरण गरी डाटाबेसमा प्रविष्ट गरेको छ भने 25,000 भन्दा बढ़ी भवनको प्रमाणीकरण भइसकेको नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिनुभयो। र विश्वकर्मा पूजाको अवसरमा काठमाडौँ उपत्यका सहित देशभरका मन्दिरमा गाड़ी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाड़ी लिएर पूजा गर्न मन्दिर

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320375।
4: खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 9840205041।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
8: खातबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खातबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
9: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।

0: साइले सुन त
1: हेर बाबै ढाडा गरे कान्छा लाउरे के लाउरे तेरा बाजे हवाई जहाजबाट हिजो काठमाडौँ आइपुगे रे नि
0: ए साँच्चै हो र त्यसो भए त भरि रोधी घरमा साले त्यो भाकामा मजाले नाचिने भयो
2: हेर हेर पैसाले छोपेको यी मोरीहरूलाई बाटो बाटो किन छिल्लिनु परेको होला
1: डाँडा घरे लाउरे आएरे के बजाई भरे सालैजो भाकामा छम छम नाच्ने रे के यी केटीहरू
2: नाच नाच मोरी हो नाच आफ्नो त उमेर ढल्किहाल्यो
3: ओहो कान्छा त आइपुगिस के छ त्यो पल्टनको हालखबर
4: पल्टनको कुरा भन्दै गरौँला नि दिन्छन् नि भन्नु बरु अरू के छ गाउँघरको हालखबर
3: ए गाउँमा त के हुनु यस्तै त हो नि है हल्ली नि नाच्यो रोधी बस्यो कामै छैन नि
4: सुन्न वास्तवमा भन्यो भने आफ्नो जन्मभूमि भन्दा प्यारो अरू के नै हुँदो रहेछ यार
3: ए धेरै भावुक नभन्न रमाइलो कुरा गर बरु बल्ल बल्ल छुट्टी आएको छ भरे तेरै घरमा रमाइलो गर्नुपर्छ बुझिस
4: हो र त्यसो भए अलिक छिटो जानुपर्छ ढिला नगरौँ है जाउँ जाउँ
3: ल ल जाउँ जाउँ जाउँ होइन हौ बाजे चाडपर्व पनि आयो के कस्तो हुँदैछ तयारी
5: खै के तयारी गर्नु र म त गर्दिन होला कसको लागि गर्नु त्यही एउटा भागो छोरो पनि पल्टनी भइहाल्यो दसैँमा त आउँछु त भन्थ्यो आउँछ कि आउँदैन कुन
3: बाजे बाजे हेर्नुहोस् त ऊ पर बाटो कुहाए जस्तो छ कतै हाम्रो पल्टने कान्छ त होइन
4: अँ त्यस्तै त्यस्तै छ
3: नभन्दै लाउरे नै आएछ नि ला आयो त लामै रहेछ बाजे हजुरको छोराको त

0: थाहै भएन। त्यसैले आजको साँझमा नाच गान गरेर रमाइलो गर्नुपर्छ है सुल्टिनी।
1: भइहाल्छ नि सुल्टिनी, सधैँ नाच्नु पाए त नाच्नु।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919327375।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
8: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
9: 9101555580
3: र व्हाट्सएप नम्बर 9852288646।
10: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
0: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
12: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
14: कोक्रो वर्जर आवश्यकता सम्बन्धी सूचना। तुमलिङ टावर एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्जरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98 61 51 107 र 98 03 96 299। खादबारी नगरपालिका 9, तुमलिङ टावर एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-8-1। जनक पौडेली, 98520-58-344 र 029560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक।

0: तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98525557068, 98525557068।
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: नमस्कार वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
9: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी चेक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
11: सम्पर्क 029140084 र 98040485827।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000900062।
15: आयो सबको घर घरमा। तपाईँको व्यवसाय

0: संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, संखुवा सभा। सम्पर्क 98525607177।
7: खाँदबारी नगरपालिकाको अनुरोध।
8: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
10: कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 9852160580 र 9942080081। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हे निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
2: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181. ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा.
3: आयो सबको घर घरमा.
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98432-57841 र 0295266066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्.

0: घरका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
1: 9810555585
0: र व्हाट्सएप नम्बर 9852286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
5: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ओहो लु, नमस्कार है सर।
7: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 9865349444
8: र 0295901055।
9: More style, more design. Total Tailors.
8: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
8: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू:
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
12: बाङ्गोटिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा

0: उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98420226।

अनि एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनु।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

श्रम र शिल्पका देवता विश्वकर्माको पूजा आराधना गर्दै विश्वकर्मा पूजा मनाइयो। विभिन्न उद्योग र श्रम स्थलहरूमा विशेष उल्लास। कोशी कठानका कारण श्रीलंका टापुका 17 परिवार विस्थापित। झण्डै एक महिनादेखि चहरामा पास। समस्याको दिगो समाधान गर्न माग। कोशी टप्पूमा अवलोकनकर्ताको बढ़दो आकर्षण। एक वर्षमा 12,000 भन्दा बढ़ीको अभिलेख। करिब 44 लाख राजस्व संकलन। फिजीमा एचआईभी संक्रमण तीव्र। नियन्त्रण बाहिर गएपछि राष्ट्रिय संकट घोषणा। संक्रमण 6 वर्षमा 16 गुणाले वृद्धि। र फिफाको निलम्बन फुकुवा नहुँदा नेपाली फुटबल क्षेत्र धराशायी। सरकारी अग्रसरता समेत देखिएन। अन्तर्राष्ट्रिय पहुँच र सम्बन्ध क्रमिक हुँदै।

0: जुनियर एप अपना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आईएमई बैंकको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमसिकर 103.3 सभाको खाँदबारीमा रहेको रेडियो संघका सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ताको खोजी र शव व्यवस्थापनको काम जारी रहे पनि मानवीय क्षतिको संख्या ठूलो देखिएको छ। हालसम्म शवको संख्या 1409 पुगेको छ। बिहिबार सार्वजनिक तथ्याङ्क अनुसार बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट 1409 जनाको शव फेला परेको हो। नेपाल प्रहरीका अनुसार रसुवामा 119, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको छ। यस्तै काठमाडौँमा उपचारका क्रममा दुईजनाको ज्यान गएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन तथा अन्य आवश्यक प्रक्रिया अघि बढ़ाइएको छ। हालसम्म 1237 शव व्यवस्थापन गरिएको छ। पहिचानको प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1914 गरी कुल 3200 डीएनए नमूना संकलन गरिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेगनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा ती सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरनीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। यस्तै नमस्ते पासाङ ल्यामु यातायात प्रणाली बालाजुका 19 बसमा क्षति हुँदा 21 व्यक्ति घाइते छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुगी 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुगेको छ भने 10 चालक बेपत्ता छन्। नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति अन्तर्गतका 7 टिप्पर, 22 कन्टेनर, 23 ट्रक र एउटा ट्रेलरमा क्षति पुगेको छ भने 45 चालक बेपत्ता छन्। नारायण यातायात व्यवसाय कम्पनी प्रणालीका 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको एउटा बसमा क्षति पुगेको र 1 चालक र 22 यात्री बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको एउटा बसमा क्षति पुगेको, 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले जानकारी दिनुभएको छ। सभामुख डोलप्रसाद अरियालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताउनु भएको छ। बिहिबार काठमाण्डुको भ्रिकुटी मण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटनका क्रममा सभामुख अरियालले विगत लामो समयदेखि निजी क्षेत्रले नै सम्पूर्ण व्यवसायको जोखिम मोलेर देशको अर्थतन्त्र धानेको भन्दै निजीलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताउनु भएको हो। उहाँले नेपालका करिब 80% घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र शहरीकरण भइरहेकाले नयाँ विकास र निर्माणको ठूलो सम्भावना रहेको समेत उहाँले जनाउनु भएको छ। रियल इस्टेट आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनु भएको छ। सभामुख अरियालको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: नोटबन्दीको विषय धेरै लामो समयदेखि उठिरहेको विषयमा सरकार गम्भीर छ भन्ने मेरो पनि बुझाइ छ। यो छिटै यसको समाधान हुन्छ भन्ने मेरो बुझाइ छ। तर त्यसो भन्दै गर्दा यहाँहरूलाई यहीँबाट एउटा सन्देश चाहिँ के दिन चाहन्छु भने, अघि मैले सुरुमा नै भनेको जस्तो तपाईँहरूले नचिनेको राजनीतिज्ञ पनि यो देशमा छ जस्तो मलाई लाग्दैन। तपाईँहरूले चाहनु भयो भने इन्फ्लुएन्स गर्न विगतका सरकारलाई तारामै गर्नु पनि भएको हो। त्यस कारणले त्यसमा म पनि परिहाल्ला, थोरै थोरै त्यसको भागेदारी म पनि हुँदा। त्यस कारणले म अपमान तपाईँहरूमाथि मैले त्यो आरोप लगाउन खोजेको होइन। त्यो तपाईँ हामी यो देशको नागरिक भएको हुनाले हाम्रो अधिकार पनि हो, हाम्रो हक पनि हो। हामीलाई थाहा हुनुपर्छ, देशको राजनीति थाहा हुनुपर्छ, राज्य प्रणाली थाहा हुनुपर्छ, कानुन थाहा हुनुपर्छ। त्यस कारणले आगामी दिनमा हामीले गर्ने व्यवहारले चाहिँ सीमित व्यक्तिहरू मात्रै मटाउने किसिमको हाम्रा उद्योग व्यापार व्यवसाय त्यो हुनु हुँदैन। हामीले दूर दराज बसेका नेपाली नागरिकहरू पनि यो देशमा छन् भनेर हामीले त्यसलाई भुल्नु हुँदैन।
2: सप्तकोशीको बाढ़ीले घरमा बस्न नसक्ने अवस्था बनाएपछि सुनसरी र उदयपुरको सीमास्थित श्रीलंका टापुका 17 परिवार 27 दिनदेखि चौरमा टहरा बनाएर बस्नुपर्ने बाध्यता बनेको छ। बस्ती र खेतबारी कटान तीव्र बनेपछि उनीहरू घर छोडेर बराह क्षेत्र 9 स्थित चौरमा पुगेका हुन्। भदौ 3 गते राति कोशीको बाढ़ी घरभित्र पसेपछि उनीहरूले घरमा रहेका सामान समेत निकाल्न पाएका छैनन्। सुतेकै बेला बाढ़ी पसेपछि भागेर ज्यान जोगाएको स्थान प्रसाद तिवारीले बताउनुभयो। अहिले 17 परिवार चौरमा टहरा बनाएर बसेका हुन्। थप 28 परिवार बाढ़ी र कटानको उच्च जोखिममा छन्। खुल्ला ठाउँमा बसिरहेका उनीहरूलाई खानेकुरा लत्ता कपड़ा भाँडाकुँडा र उड्ने उछ्याउनेको समेत समस्या छ। बराह क्षेत्र नगरपालिकाले विस्थापित 17 परिवारलाई तत्कालका लागि प्रति परिवार 10,000 रूपियाँ उपलब्ध गराएको छ। तर बाढ़ीले घरका सामान समेत बगाएकाले सो रकम पर्याप्त नभएको उनीहरूले बताएका छन्। यसअघि कटान क्षेत्रमा प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अनुगमन गर्नुभएको थियो। त्यसक्रममा उहाँले कटान नियन्त्रणका लागि चालू आर्थिक वर्षमा 1 करोड़ रूपियाँ विनियोजन गरी बाँध निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। पहिलो चरणमा 50 लाख र दोस्रो चरणमा थप 50 लाख रूपियाँ खर्च गर्ने उहाँले बताउनु भएकाले स्थानीयवासीले यथाशीघ्र सो योजना कार्यान्वयनमा ल्याउन माग गरिरहेका छन्। खोटाङमा प्रहरीले नियन्त्रणमा लिएको 1315 किलो लागु औषध गाँजा नष्ट गरिएको छ। साउन 22 गते ट्रकमा लुकाएर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको सो गाँजा नष्ट गरिएको हो। दिप्तेल रूपाकोट मजुवागढ़ी 7 बालिङ स्थित मध्य पहाड़ी लोकमार्गमा राति रोकेर राखेको समयमा गाँजासहितको ट्रक साउन 22 गते प्रहरीले नियन्त्रणमा लिएको थियो। जंगलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि राति 12 बजे हेर्दा गाँजा लुकाएर राखिएको भेटिएको प्रहरीले जनाएको छ। प्रदेश 102002-00083 नम्बरको ट्रकमा चालक भने चालक बस्ने भाग र पछाडी चालकको बीचको भागमा फल्स बटन बनाई लुकाएर राखिएको अवस्थामा 1315 किलो गाँजा भेटिएको थियो। तत्कालीन समयमा ट्रकमा चालक वा अन्य कोही पनि व्यक्ति भेटिएका थिएनन्। गाउँघरमा बसाई सराई गरेर आउने परिवारलाई गाउँमा टिकाई राख्न धनकुटाको छथर झोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। 5 वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने बताएको हो। नयाँ घर परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई सञ्चालन गर्दै आएको थियो। 5 वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपन्जी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो। आर्थिक वर्ष 78-79 10, 79-80-80 18, 80-81 4 र 81-82 3 परिवारले गाई पाएका थिए। गाई वितरण मार्फत नयाँ परिवारलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने र दूध उत्पादनबाट आमदानीको अवसर सिर्जना गर्ने गाउँपालिकाको उद्देश्य थियो। तर गाई वितरण मात्र गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाई सराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ।
4: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। मेङमाङ ड्राइभिङ स्कुल दमक, यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुकिनुहोस् है, बजारमा नेङमाङ नाम राखेर रा अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर बिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। नेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190-85350, 97046-0373।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिका, बर्थरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, पायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली, दमक्ष थाना अगाडि। फोन नम्बर 0235707552 र 0235180052, मोबाइल नम्बर 98526705052।
2: ब्रेकपछि बाँकी खबर। श्रम र शिल्पका देवता विश्वकर्माको पूजा आराधना गर्दै देशैभरि विश्वकर्मा पूजा गरिएको छ। भाद्र शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा समेत विशेष रूपमा उल्लेख भएको पाइन्छ र यही दिन भगवान विश्वकर्माको पूजा गर्ने चलन रहेको छ। एक रिपोर्ट।
8: धर्मशास्त्र विद्हरूका अनुसार विश्वकर्मा पूजाको धार्मिक विश्वास द्वापर युगसँग जोड़िएको छ। भगवान कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमा द्वारका निर्माण गरी लुकाएको धार्मिक मान्यता छ। यसैलाई आधार मानेर उनलाई सफल वास्तविकको रूपमा पूजा गर्ने परम्परा रहेको धार्मिक सांस्कृतिक अगुवाहरूले बताएका छन्।
9: विश्वकर्म पूजा परम्परा कालदेखि फलामसँग जोड़िएका चीजहरू, चाहे अहिलेको वैज्ञानिक युगका यन्त्रहरू हुन्, चाहे पुराना हाम्रो हँसिया कुटे कोदालो होइन, तगारी बेल्चा घर बनाउन प्रयोग हुने रडहरू, फलामसँग सम्बन्धित जति पनि चिजहरू जहाँ पनि प्रयोग गरिन्छ, जहाँ पनि बिक्री वितरण गरिन्छ, त्यसलाई चाहिँ आधार लिएर हामीले चाहिँ यो विश्वकर्मा पूजा भव्य तव्यका साथ मनाउँदैछौ।
8: विश्वकर्मा पूजा मनाउने क्रममा धरान 8 तिनकुनै स्थित बाबा विश्वकर्मा मन्दिरमा विशेष पूजा गरिएको छ। भगवान विश्वकर्माको पूजा आराधना गर्दै वर्षभरि सवारी साधन सुरक्षित रूपमा सञ्चालन होस्, दुर्घटनाबाट बच्न सकियोस् र मेसिनरी उपकरणमा कुनै खराबी नआओस् भन्ने कामना सहित भक्तजनहरूले बिहानैदेखि मन्दिरमा लामबद्ध भएर पूजा गरेका थिए।
10: आत्मविश्वास भन्नु न, भित्र मनदेखि नै यो धर्म कर्म यो के भन्छ गाडीको पूजा गर्न चाहिँ आज हामी यहाँ आएको विश्वकर्म बाबाजी जय भन्दै यो के भन्छ फलामको पूजा भन्छ वास्तवमा विश्वकर्म पूजालाई हामीलाई डक्टर सेवा गरौँ भनेर आस्था राखेर हामी आएका छौँ र अब यो विश्वकर्म बाबा को महिमा को बारेमा त मलाई त्यति धेरै थाहा छैन, त्यही पनि उहाँको र
2: विश्वकर्मा बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुभाष श्रेष्ठले यस वर्ष पनि मन्दिरमा विश्वकर्मा पूजा भव्य रूपमा सम्पन्न भएको बताउनु भएको छ। उहाँले देशको पछिल्लो परिस्थितिका कारण विगतको तुलनामा भक्तजनको उपस्थिति केही कम देखिए पनि पूजाको उत्साह र धार्मिक वातावरणमा कमी नआएको जनाउनुभयो।
11: अलिक अप्ठ्यारो परिस्थितिमा भएको अवस्थामा पहिलेको जस्तो धेरै भक्तजनहरू उपस्थित नभएको जस्तो देखियो। त्यही पनि साधारणतः हेर्दाखेरि भव्यता नै देखिँदैछ। भक्तजनहरूलाई हामीले नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र यहाँ चाहिँ वनका साथीहरू र हाम्रा स्वयंसेवक साथीहरूले गर्दाखेरि लाइनबद्ध तरिकाले एक लाइन महिला, एक लाइन पुरुष र भित्र पनि सिभिल प्रहरी, नगर प्रहरी र स्काउटका साथीहरू राखेर चाहिँ हामीले व्यवस्थित गरेका छौँ।
2: प्राचीन ग्रन्थहरूमा विश्वकर्मालाई देवताका वास्तुविद भनेर सम्बोधन गरिएको पाइन्छ। हिन्दू मान्यता अनुसार उनी ब्रह्माका वंशज मानिन्छन् जसले तिनै लोकको नरी सृष्टिलाई व्यवस्थित बनाएका धार्मिक सांस्कृतिक अगुवाहरूले बताएका छन्। ऋग्वेदमा नै उनको महत्वको वर्णन 11 ऋचा मार्फत गरेको पाइन्छ।
12: भोटेकोशी बाढ़ी पीड़ितहरूका लागि दमकका उद्योगी व्यवसायी तथा रेडक्रसले राहत रकम प्रदान गरेका छन्। दुवै संस्थाहरूले प्रधानमन्त्री दवी प्रकोप राहत कोषमा रकम जम्मा गरी सो बारेमा जानकारी इलाका प्रशासन कार्यालय दमकमा बुझाएका छन्। दमक उद्योग वाणिज्य संघले विभिन्न व्यवसायी तथा वस्तुगत संघबाट प्राप्त 2,43,375 रूपियाँ बाढ़ी पीड़ितहरूका लागि प्रदान गरेको हो। यसअघि दमकका व्यवसायीहरूबाट संकलित 38,00,000 रूपियाँ बराबरको जिन्सी सामग्री समेत प्रदान गरिएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गोराईले जानकारी दिनु भएको छ। यस्तै भोटेकोशी बाढ़ी पीड़ितकै लागि नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले समेत 1,11,111 रूपियाँ नगद प्रदान गरेको छ। उपशाखा संयोजक गुमान देवी बुढाथोकी, पूर्व पदाधिकारी, कर्मचारी लगायतको टोलीले प्रधानमन्त्री दवित प्रकोप राहत कोषमा रकम जम्मा गरी सो बारेको जानकारी इलाका प्रशासन कार्यालय दमकमा गराएको हो। अब सुन चाँदीको बजार भाउ। आज सुनको भाउ 2,300 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज 2,79,500 रूपियाँमा कारोबार भयो। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
13: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओमजी डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
14: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
13: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
14: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
13: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
14: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
13: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर. प्रशान्त महासागर स्थित टापु देश फिजीले एचआईभी संक्रमण तीव्र रूपमा फैलिएपछि राष्ट्रिय संकट आपतकाल घोषणा गरेको छ. अधिकारीहरूका अनुसार हाल यो महामारीले देशको करिब प्रत्येक 60 वयस्क मध्ये एकजनालाई संक्रमित बनाएको छ. अधिकारीहरूका अनुसार सन् 2025 एचआईभी संक्रमितको संख्या बढ़ेर 2016 पुगेको छ, जुन सन् 2019 रेकर्ड गरिएको संख्याको तुलनामा 16 गुणा बढ़ी हो. पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य मन्त्री आटोनियो लाभाजुले फिजीमा राष्ट्रिय एचआईभी आपतकाल घोषणा गर्दै यो निर्णयले महामारीको गम्भीरता र देशलाई तुरन्तै चाहिएको समन्वयात्मक प्रतिक्रियालाई सहयोग पुग्ने बताएका छन्. अवैध लागू औषधको कुलतका कारण एचआईभीको संक्रमण लगातार बढ़िरहेको त्यहाँका अधिकारीहरूको भनाई छ. सरकारका अनुसार 5 वर्ष अघि 167 मध्ये एकजनामा एचआईभी थियो, अहिले 60 वयस्क मध्ये एकजनामा संक्रमण छ. यस्तै प्रत्येक 100 गर्भवती महिला मध्ये 2 यो संक्रमण देखिएको छ. सन् 2025 एचआईभी सहित जन्मिएका 59 शिशु मध्ये 18 पहिलो जन्मदिन अघि नै मृत्यु भएको सरकारले जनाएको छ. सरकारले निशुल्क एचआईभी परीक्षण, रोकथाम सेवा र उपचारमा पहुँच विस्तार गरिरहेको बताएको छ. अब खेल खबर. अखिल नेपाल फुटबल संघ इन्फाले फिफाले गरेको निलम्बन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अघि बढ़ाउने चेतावनी दिएको छ. बिहिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर इन्फाले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे फिफाको निर्देशन अनुसार नै आफ्ना गतिविधिहरू अघि बढ़ाउने चेतावनी दिएको हो. काम कारवाही रोक्न राखेपले गरेको निर्णय बिना शर्त खारेज गरी हालको इन्फा कार्य समितिलाई पुनर्वाली गर्नुपर्ने र विधान अनुसार रोकिएको निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढ़ाउनुपर्ने मुख्य शर्त रहेको इन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताउनुभयो. यस्तै इन्फामा सचिव किरण राईले फिफा र एएफसीको संवाद तथा समस्या समाधानको ठोस निकासबारे सरकार र राखेपले स्पष्ट पार्नुपर्ने माग गर्नुभएको छ. उहाँले अहिलेको अवस्थामा कसैले पद छोड्दैमा समस्या समाधान नहुने भन्दै कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्दै राज्य गम्भीर हुनुपर्ने बताउनुभयो. आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले इन्फालाई निलम्बन गरेको जनाएको छ. राष्ट्रिय खेलकुद परिषद राखेपले पत्र काटेर इन्फाका बैंक खाता, सामाजिक सञ्जाल, वेबसाइट, गाड़ी र प्रशासनिक काम कारवाही रोकेपछि आन्तरिक फुटबलका सम्पूर्ण गतिविधि श्रम र शिल्पका देवता विश्वकर्माको पूजा आराधना गर्दै विश्वकर्मा पूजा मनाइयो. विभिन्न उद्योग र श्रम स्थलहरूमा विशेष उल्लास. कोशी कटानका कारण श्रीलंका टापुका 17 परिवार विस्थापित, झण्डै 1 महिनादेखि टहरामा पास. समस्याको दिगो समाधान गर्न माग. कोशी टप्पूमा अवलोकनकर्ताको बढ़दो आकर्षण. 1 12,000 भन्दा बढ़ीको अभिलेख. करिब 44 लाख राजस्व संकलन. फिजीमा एचआईभी संक्रमण तीव्र. नियन्त्रण बाहिर गएपछि राष्ट्रिय संकट घोषणा. संक्रमण 6 16 गुणाले वृद्धि. र फिफाको निलम्बन फुकुवा नहुँदा नेपाली फुटबल क्षेत्र धराशायी. सरकारी अग्रसरता समेत देखिएन. अन्तर्राष्ट्रिय पहुँच र सम्बन्ध क्रमिक हुँदै. यसका साथै खबर परिक्रमा सकिएको छ. प्रविधि संयोजन गर्ने सुरजसँगै म गोपाल बिदा चाहन्छौ. नमस्कार. शुभ सन्ध्या. This is Radio Songkhla Subah 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपल।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: यस कान्तिपुर डायरीका साथमा
7: हुलास गाल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

विवाद बिर्सिएर महाधिवेशनमा सहभागी हुन पूर्व सभापति देउवालाई कंग्रेस सभापति थापाको आग्रह। सहमतिका लागि दुवै महाधिवेशन रोक्नुपर्ने नेता कोइरालाको धारणा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक वर्षमा 40,000 उजुरी दर्ता, सबैभन्दा बढ़ी स्थानीय तहसँग सम्बन्धित रहेको तथ्याङ्क। भारतको विशेष अदालतद्वारा 13 वर्ष अघिको घटनामा दोषी ठहर भएका 10 माओवादी विद्रोहीलाई मृत्युदण्डको फैसला। र जापानमा जारी एसियाडमा महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: नेपाली कंग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षका नेतालाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्रको एकता कायम गर्न आफूले महाधिवेशन उद्घाटनको दिनसम्मै देउवालाई सहभागी गराउने प्रयास गर्ने बताए। उनले भने,
2: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु। कतिपय साथीहरूले भन्नुभएको छ, पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन्छ। यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टी सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेय भएर जाने हो। त्यसकारणले गर्दा सभापतिजी, पूर्व सभापति यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि, ती तमाम कुराहरू पूरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबैभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु, हामी सबै एक ठाउँमा आएर जानुपर्छ भन्ने कुरा अरू नेताहरूलाई पनि म यहीँबाट त्यसरी सोच दिनको लागि पनि म आग्रह गर्न चाहन्छु।
1: झण्डै 3 दर्जन नेता देउवा पक्ष छाडेर कार्यसमितिमा सहभागी समाहित भएपछि सभापति थापाले देउवालाई समेत समाहित आउन सहमतिमा आउन आग्रह गरेका छन्। उनले पार्टीभित्रको पुरानो विवादलाई लिएर अब एक अर्कामाथि टिप्पणी नगर्न पनि नेताहरूलाई आग्रह समेत गरे।
2: मेरो तपाईँहरू सबैलाई अनुरोध छ, मेरो तपाईँहरू सबैप्रति हार्दिक सम्मान राख्दै, यो बीचमा कहाँ के भयो, के भन्यो, कसले के गर्यो भन्ने कुरा, कि सबै कुरा आजदेखि इरेज सक्यो त्यो कुरा। किनभने हाम्रो पार्टी हो, हाम्रो घर हो, परिवारभित्र बाबामासँग पर्छ, छोराछोरीसँग पर्छ, छोरीले लिनु खोज्यो भने छोरीसँग पर्छ, आमासँग पर्छ, कहिले यो परिवार हो नि, फ्यामिली हो, यसभित्र हुन्छ। त्यसै यो कुरा अब कसैले हामीले त बिर्सक्यौँ, बाहिरको साथीहरूले मैले कहिलेका फटाफटो देखेको छु, कोही साथीहरूले सामाजिक सञ्जालमा लेख्ने, टिप्पणी गर्ने, यो त्यो भन्ने, यो त्यो गर्ने कुराहरू चाहिँ आजदेखि एब्सोल्युटली मेरो अनुरोध हो, अब मैले निर्देशन दिन सकिनँ यसमा।
1: कंग्रेसको 15 महाधिवेशनको प्रारम्भिक चरणमा पर्सिबाट वडा तहको अधिवेशन शुरू हुँदैछ। देउवा पक्षले भने आगामी महाधिवेशन गर्ने बताइरहेको छ। यसैबीच नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै महाधिवेशन रोकेर समझदारीको बाटो रोज्नुपर्ने बताएका छन्। नेता कोइरालाले विज्ञप्ति जारी गर्दै दुवै महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतन्त्रको आन्दोलनलाई आघात पार्ने बताएका छन्। आफूले विगतमा सहमतिको प्रयास गरेको र अब पनि त्यसका लागि काम गर्ने समेत उल्लेख गरेका छन्।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक वर्षमा 40,000 उजुरी दर्ता भएका छन्। आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै 40,000 उजुरी दर्ता भएको जानकारी दिएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 आयोगमा 40,542 उजुरी परेका छन्। तीमध्ये 33,519 उजुरी सोही आर्थिक वर्षमा दर्ता भएका हुन्। 7,323 अघिल्लो आर्थिक वर्षबाट सरेर थपिएका उजुरी हुन्। यी उजुरी अख्तियारमा वेबसाइट, इमेल, फोन, हुलाक सेवा, सामाजिक सञ्जाल र भौतिक रूपमै उपस्थित भएर दर्ता भएका हुन्। अख्तियारमा सबैभन्दा धेरै वेबसाइट मार्फत उजुरी दर्ता हुने गरेका छन्। कुल उजुरी मध्ये 49.03% स्थानीय तह सम्बन्धी छन्। यसैबीच आयोगले यस अवधिमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएको जनाएको छ। ती मुद्दामा 990 प्रतिवादी विरूद्ध 5,23,65,97,989 रूपियाँ बिगो माग दावी गरिएको छ। प्रतिवादीहरूमा 145 महिला, 801 पुरूष र 44 संस्था रहेका छन्।
1: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीलाई आग्रह गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै भोलिदेखि नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमै ग्यास बिक्री गर्न आग्रह गरेको हो। भोटेकोशी बाढ़ीका कारण पृथ्वी राजमार्गको कृष्णभीर सड़क खण्ड अवरूद्ध भएपछि उद्योगीहरूले वैकल्पिक मार्गबाट ग्यास काठमाण्डौ ल्याउँदै आएका थिए। उपत्यका बाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीहरूले प्रति सिलिण्डर 105.38 रूपियाँ थप ढुवानी भाड़ा उपभोक्ताबाट लिँदै आएका थिए। गत भदौ 14 गतेदेखि मकवानपुर, पर्सा, बारा, चितवन, नवलप्रासी र धनुषाबाट उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाण्डौमा

0: ग्यास आपूर्ति भइरहेको थियो। नेपालले संयुक्त राष्ट्रसंघको 81औं महासभामा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र र नेपाली जनजीवनमा परेको असरलाई प्राथमिकताका साथ उठाउने भएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानीको वित्त अनुकूलन र हिमाली क्षेत्रको संरक्षणका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराइने बताएका हुन्। नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग तथा जलवायु उत्थानशील पूर्वाधार, जलवायु स्मार्ट कृषि र प्रविधि हस्तान्तरणमा सहयोग माग्नेछ। महासभाको उच्च स्तरीय सप्ताह अन्तर्गतको जनरल डिबेटमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको सचिव राईले जानकारी दिएका छन्। नेपाली प्रतिनिधिमण्डल आगामी मंगलबार न्यूयर्क जाने र सेप्टेम्बर 26 स्वदेश फर्किनेछ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: हालै सार्वजनिक विश्वव्यापी प्रतिवेदनले 9 मध्ये 1 आप्रवासी चरा प्रजाति लोप हुने जोखिममा रहेको तथ्य उजागर गरेको छ। प्रदूषण बढ्दो शिकार, सागुरिदो सिमसार, वासस्थान खण्डीकरण र विश्वव्यापी तापक्रम वृद्धि चराका चुनौतीका रूपमा देखिएका छन्। सिमसार संरक्षण सँगै उडान मार्गमा जोड़िएका देशबीच क्षेत्रीय सहकारी, नियमित अनुगमन र वन्यजन्तु मैत्री विकास आवश्यक देखिएको छ। कान्तिपुर कर्मी फणिन्द्र संगमले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: चराहरूका लागि देशको सीमा हुँदैन। उनीहरू हजारौं किलोमिटर यात्रा गर्दै प्रजनन, आहार र न्यानोको खोजीमा ओहोरदोहोर गर्छन्। त्यसैले एउटा सिमसार सुक्यो, प्रदूषित भयो वा अतिक्रमणमा पर्यो भने त्यसको असर त्यही देखिने चरामा मात्र होइन अर्को महादेशसम्म पुग्न सक्छ। पानीको सतहमा तैरिरहेका हाँस हौन वा किनारमा आहार खोजिरहेका अरू पंक्षी चराहरूको चिरबिरले सिमसारलाई जीवन्त बनाइरहेका हुन्छन्। तर पछिल्ला वर्ष यस्ता दृश्य फेरिँदैछन्। कुनै बेला संयौंको संख्यामा देखिने आप्रवासी चराको अवस्था चिन्ताजनक छ। केही सिमसार तथा ताल तलैयामा तिनका प्रजाति समेत कम भएका छन्। नेपालका प्रमुख जलपन्छी गणना क्षेत्रमा गरिएको पछिल्लो गणनाले पनि यही संकेत गर्छ। सन् 2025 96,565 जलपन्छी गणना गरिएकामा 2026 यो संख्या घटेर 90,688 झरेको छ। प्रजातिको संख्या पनि 94 बाट 89 सीमित भएको छ। नेपालका सिमसारमा देखिएको यो परिवर्तन विश्वव्यापी संकटको एउटा सानो प्रतिबिम्ब मात्रै हो। केन्याको राजधानी नैरोबीमा 26-29 भदौमा सम्पन्न ग्लोबल फ्लाइवेज सम्मेलनमा सार्वजनिक गरिएका बर्ड लाइफ इन्टरनेशनलको स्टेट अफ द वर्ल्ड बर्ड्सको प्रतिवेदनले आप्रवासी चराको संख्यामा 45% घटेको देखाएको छ। अध्ययनमा समेटिएका 1,843 आप्रवासी चरा प्रजाति मध्ये 45% संख्या विश्वभर नै घटिरहेको प्रतिवेदनले औल्याएको छ। झण्डै 9 मध्ये 1 अर्थात 11% आप्रवासी चराका प्रजाति लोप हुने जोखिममा पुगेका छन्। विश्वका आप्रवासी चरा कति संकटमा छन् भनेर चिन्ता गर्ने मात्र होइन, अब उनीहरूका लागि जोगाएर राखेका सिमसार कति सुरक्षित छन् भन्नेतर्फ बहस हुनुपर्ने संरक्षण कर्मीहरू बताउँछन्। आप्रवासी चराको संरक्षण एउटा मुलुकको मात्र जिम्मेवारी होइन भन्ने महत्वपूर्ण सन्देश यो प्रतिवेदनले दिएको बताउँछिन् पंक्षी संरक्षण संघ बीसीएनकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापा। यहाँ मात्र संरक्षण गरेर पुग्दैन, त्यो चरा वर्षको बाँकी समयमा जाने प्रजनन क्षेत्र, स्टप ओभर र अन्य हिउँदे वासस्थान पनि सुरक्षित हुनुपर्छ। सार्वजनिक प्रतिवेदनले आप्रवासी चराको चिन्ताजनक अवस्था उजागर गरेको हो। प्रतिवेदन अनुसार 1,843 आप्रवासी चरा प्रजाति मध्ये 45% विश्वव्यापी संख्या घट्दो छ। त्यस्तै 30% प्रजातिको संख्या यथावत, 14% बढ्दो र बाँकी 11% अवस्थाबारे यकिन जानकारी छैन। प्रतिवेदनले 200 आप्रवासी चरा प्रजाति अर्थात कुल प्रजातिको 11% लोप हुने जोखिममा रहेको पहिचान गरेको छ। तीमध्ये 32 प्रजाति अति संकटापन्न, 57 संकटापन्न र 111 जोखिम वर्गमा छन्। थप 111 प्रजातिलाई निकट संकटापन्न वर्गमा राखिएको छ। यसको अर्थ विश्वका कुल आप्रवासी चरा मध्ये करिब 17% प्रजाति महत्वपूर्ण संरक्षण चासोको अवस्थामा रहेका छन्। आप्रवासी चरामाथिका अधिकांश जोखिम भने मानवीय गतिविधिका कारण उत्पन्न भएको प्रतिवेदनले औल्याएको छ। यसमा प्रदूषण, बढ़्दो शिकार, वासस्थान खण्डीकरण र विश्वव्यापी तापक्रम वृद्धि पनि प्रमुख छन्। आक्रमक प्रजातिका कारण र रोगले लोपन्मुख अवस्थाका 139 आप्रवासी चराका प्रजाति प्रभावित भएका छन् भने कृषि विस्तारले 103 र जलवायु परिवर्तनले 33 नै प्रजाति प्रभावित भएका छन्। शिकार तथा पासो थाप्ने गतिविधिले 900 लोपन्मुख प्रजातिलाई असर पारेको प्रतिवेदनमा छ। त्यसपछि प्रदूषणबाट 96, शहरी विकासबाट 71, मानवीय गतिविधिबाट 65, माछा मार्ने गतिविधिबाट 62, ऊर्जा पूर्वाधारबाट 55 र वन प्रणालीबाट 39 प्रजाति प्रभावित भएका छन्। नेपालमा विगतमा गरिएका जलपन्छी अनुगमन तथा अध्ययनहरूले पनि वासस्थानको विनाश तथा क्षयीकरण, प्रदूषण, शिकार, अतिक्रमण र अन्य मानवीय गतिविधिलाई प्रमुख जोखिमका रूपमा देखाएको बीसीएनकी कार्यकारी अधिकृत थापाले बताइन्। उनका अनुसार प्रतिवेदनले नेपालका लागि मुख्यत चारवटा दबाव सृजना गर्छ। सिमसार संरक्षणलाई अझ प्रभावकारी बनाउनु पर्ने, एक एक वासस्थानले मात्र नभई फ्लाइवेको संरक्षण विकास योजनामा चरालाई पनि समेट्नु पर्ने र अनुगमन र तथ्याङ्क आदान प्रदान बलियो बनाउनु पर्ने, सड़क, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना, सिंचाई, शहरीकरण र नवीकरणीय ऊर्जा पूर्वाधार जस्ता विकास गतिविधि कहाँ र कसरी गर्ने भन्ने निर्णय गर्दा आप्रवासी चराका उडान मार्ग र महत्वपूर्ण वासस्थानलाई पनि समेट्नु पर्ने उनले बताइन्। सम्मेलनमै सहभागी बर्ड लाइफ इन्टरनेशनल एसियाका सिनियर एसिया पार्टनरशिप म्यानेजर होम बहादुर गुरूङ पनि चराका लागि विश्राम स्थल निकै महत्वपूर्ण हुने बताउँछन्। उनले भने आप्रवासी चराले राष्ट्रिय सीमा चिन्दैन, उनीहरूलाई देश पार गर्न राहदानी वा भिजा पनि चाहिँदैन, तर हजारौं किलोमिटर लामो यात्राका क्रममा उनीहरूलाई सुरक्षित रूपमा उत्रिन र विश्राम गर्न ठाउँ चाहिन्छ। यस्ता सुरक्षित स्थल सुनिश्चित गर्न सम्बन्धित देशबीच क्षेत्रीय सहकार्य अति आवश्यक छ। मंगोलिया, किर्गिस्तान, कोरिया, तिब्बत, पूर्वी युरोप र भारतका चिसा ठाउँबाट समेत चरा नेपालसम्म आइपुग्छन्। साइबेरियादेखि झन्डै 5000 किलोमिटर छिचोलेर नेपाल आइपुग्ने चरा पनि छन्। हिउँदमा आउने करिब 150 प्रजातिका चरामा अधिकांश जलपन्छी छन्। कुनै एउटा महत्वपूर्ण सिमसार, वन वा तटीय विश्राम स्थल नष्ट हुँदा त्यसको असर सम्बन्धित प्रजातिको सम्पूर्ण फैलावट क्षेत्रका चराको संख्यामा पर्न सक्छ। बसाई सराई गर्ने चराहरू विशेष गरी पानी र खेतबारीमा आउने भएकाले ती ठाउँ सुरक्षित बन्नुपर्ने नेपाल पंक्षीविद संघका अध्यक्ष हठन चौधरीले बताए। यस्तै नेपालका सिमसारले आप्रवासी चराका लागि विश्राम, आहार र ऊर्जा सञ्चय गर्ने महत्वपूर्ण स्थलको काम गर्छन्। कोशी टप्पु, बीस हजारी तथा आसपासका ताल, चितवन राष्ट्रिय निकुञ्ज, बफर क्षेत्रमा रहेका ताल र सिमसार, सारस, बकुल्ला, गरूड लगायतका चराका लागि महत्वपूर्ण मानिन्छ। कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर जलाशय, सुनसरीको बर्जु ताल, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार, बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपास पोखरा उपत्यका ताल, टौदह, मनोहरा लगायतका क्षेत्र आप्रवासी चराका आकर्षक गन्तव्य हुन्। तर मानवीय अतिक्रमण, विषादी र कृषि क्षेत्रको रूपान्तरणका कारण चराका यस्ता वासस्थान सागुरुदै गएका छन्। चराको राजधानी भनिने कोशी टप्पुको अवस्था दयनीय बन्दै गएको चौधरीको भनाइ छ। अघिल्लो वर्षको तुलनामा सन् 2026 आधा गणना क्षेत्रमा जलपन्छी प्रजातिको संख्या घटेको पाइएको छ। बर्ड लाइफ इन्टरनेशनलले कोशी टप्पु चितवन राष्ट्रिय निकुञ्जलाई सेन्ट्रल एसियन फ्लाइवेका 32 प्राथमिक स्थल मध्ये एक मानेको छ। बीसीएनकी प्रमुख कार्यकारी अधिकृत थापाका अनुसार विशेष गरी कोशी टप्पु, जगदीशपुर ताल, चितवनका खोला नदी जस्ता स्थल हिमाल पार गर्ने आप्रवासी चराका लागि अत्यन्त महत्वपूर्ण छन्। चराहरू हजारौं किलोमिटर उडेर नेपाल आइपुग्छन्, तर उनीहरूका लागि त्यो यात्रा नेपालमा आएर सकिँदैन। फर्किने बाटो पनि उस्तै लामो हुन्छ। बाटोमा पर्ने सिमसार मध्ये एउटा हराउँदा उनीहरूको यात्रा मात्र होइन, पुस्तौंदेखि चलिआएको बसाई सराईको चक्र नै प्रभावित हुन सक्छ।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
5: ओहो जेठा, बजार घडी कि क्या हो?
6: जस्ता पाता किनौ कि भनेर नि काका।
5: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
6: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
5: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
6: उसो भए कुन किन्ने त काका?
5: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
6: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
5: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
6: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
8: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि गान्धीपुर डायरीमा अब बाँकी प्रसंग। नेपाल एसियाली खेलकुद प्रतियोगिताको 20 संस्करण खेल्दैछ। सन् 1951 भारतको नयाँ दिल्लीमा आयोजित पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा सहभागिता जनाउँदै आएको छ। एसियाडमा यसपटक 21 खेलबाट 135 खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्नेछन्। लामो यात्रामा नेपालले अहिलेसम्म 3 रजत र 23 काँस्य गरी मात्र 26 पदक जिते पनि स्वर्ण पदक भने जित्न सकेको छैन।
2: जापानको आइची नोगायामा आगामी शनिबार औपचारिक उद्घाटन भएपछि अक्टोबर 4 20 एसियन गेम्स हुँदैछ। राष्ट्रिय खेलकुद परिषदले यसपटक स्वर्ण सहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ। त्यसका लागि मिशन 2026 अभियान पनि सञ्चालन गरिएको थियो। एसियाडमा आर्चरी, एथलेटिक्स, ब्याडमिण्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, राफ्टिङ तथा क्यानोइङ, स्केट तथा स्केटबोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबल टेनिस, टेक्वान्डो, टेनिस, भलिबल, कुस्ती र उसो गरी 21 खेलबाट नेपाली खेलाड़ीले स्पर्धा गर्नेछ। यसअघि नेपालले 22 खेलबाट 137 खेलाड़ी सहभागी गराउने भनिए पनि अन्तिम सूचीमा ब्रेकिङ डान्स हटेपछि 21 खेलका 135 खेलाड़ीले सहभागी हुने भएका हुन्। 19 एसियाडमा रजत जितेकी एरिका गुरूङ सहित मार्शल आर्टसका खेल र महिला कबड्डीबाट नेपालले पदकको आशा गरेको छ। सन् 1951 पहिलो पटक एसियन गेम्स खेलेको नेपालले त्यसपछिका दोस्रो र चौथो संस्करणमा भने सहभागिता जनाएन। सन् 2023 चीनको हाङझाउमा भएको 19 संस्करणसम्म आइपुग्दा नेपालले 17 संस्करणमा सहभागिता जनाएको छ। एसियाडको 7 भन्दा लामो यात्रामा नेपालले अहिलेसम्म 26 पदक जितेको छ, तर तीमध्ये कुनै पनि स्वर्ण पदक छैन। अब नेपालको 75 वर्षे एसियाड यात्रामा बाँकी रहेको स्वर्णको प्रतीक्षा आइची नोगायामा पूरा गर्ने लक्ष्य खेलाड़ीहरूले बोकेका छन्। नेपालले पहिलो पदक जित्न 35 वर्ष परेको थियो। सन् 1986 दक्षिण कोरियाको सियोलमा भएको 10 एसियाडमा नेपालले पहिलो पटक पदक जित्यो। तेक्वान्डो र बक्सिङबाट 4 काँस्य सहित नेपालले एकै संस्करणमा 8 पदक जितेको थियो। त्यस यता तेक्वान्डो नेपालका लागि सबैभन्दा सफल खेलका रूपमा स्थापित भयो। नेपालले जितेका 26 पदक मध्ये 14 पदक तेक्वान्डोबाट मात्रै आएका छन्। त्यसमा 1 रजत र 13 काँस्य छन्। सन् 1998 ब्याङ्ककमा भएको एसियाडमा तेक्वान्डोकी सविता राज भण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाइन्। एसियाडमा व्यक्तिगत विधामा नेपालले जितेको यो पहिलो रजत थियो। त्यसपछि दीपक विष्टको पुस्ताले नेपाली तेक्वान्डोलाई थप उचाइमा पुर्यायो। विष्टले सन् 2002 बुसान र सन् 2006 दोहा एसियाडमा लगातार काँस्य जिते। उनी एसियाडमा लगातार 2 संस्करणमा पदक जित्ने पहिलो नेपाली खेलाड़ी बने, तर सन् 2006 पछि भने नेपालको पदक संख्या घट्दै गयो। सन् 2010 बक्सिङका दीपक महर्जनले 1 काँस्य जिते। सन् 2014 कराटेकी विमला तामाङले काँस्य जितिन्। सन् 2018 जाकार्ता पालेमबाङ एसियाडमा प्याराग्लाइडिङको पुरूष टीम क्रस कन्ट्रीले रजत जित्यो। नेपालले त्यसपछि सन् 2023 हाङझाउ एसियाडमा 2 पदक जित्यो। कराटेकी एरिका गुरूङले महिला 68 केजी भन्दा माथिको कुमुतेमा रजत जितिन् भने महिला कबड्डी टोलीले पहिलो पटक एसियाडमा सहभागी हुँदै काँस्य पदक जित्यो। एरिकाको रजत सन् 1998 पछि नेपालले व्यक्तिगत विधामा जितेको पहिलो रजत बन्यो। महिला कबड्डीको काँस्य पनि नेपालको एसियाड इतिहासमा महत्वपूर्ण उपलब्धि रह्यो। तर नेपालका लागि सबैभन्दा प्रतीक्षा भनेको अझै उही छ, एसियाडमा स्वर्ण कहिले जित्ने। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ, काठमाडौँ।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिनेहरूमाथि कार्यवाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै आचार्यले सांसदको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको ध्यानाकर्षण गराएका हुन्। उनले सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिनेहरूलाई कानूनी दायरामा ल्याउन आग्रह गरे। रासोपा सचेतक क्रान्तिका धितालले जेएनजी स्मृति कार्यक्रमबारे आलोचनात्मक धारणा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। यसै विषयमा जेएनजी शहीद परिवार र घाइतेहरूले सिंहदरबारको दक्षिण गेट बाहिर प्रदर्शन गर्दै धितालको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
1: बाँकेको भेरी अस्पतालमा एकैपटक 50 शव राख्न सकिने क्षमताको शव गृह विस्तार गरिने भएको छ। बाढ़ी, पहिरो, भूकम्प लगायत विपदका बेला ठूलो संख्यामा शव प्राप्त हुँदा सुरक्षित राख्न समस्या हुने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्षमता विस्तार गर्ने निर्णय गरेको हो। हाल भेरी अस्पतालको शव गृहमा एकैपटक 6 शव मात्र राख्न सकिने क्षमता छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दुर्नालका अनुसार शव गृह विस्तारका लागि मन्त्रालयबाट परिपत्र आए पनि बजेट भने प्राप्त भएको छैन। अस्पताल विकास समितिले विस्तृत परियोजना तयार गरी बजेट माग गर्ने तयारी गरेको छ। नयाँ शव गृह बनेपछि शव सुरक्षित राख्न, पहिचान तथा परीक्षण गर्न र फरेन्सिक सेवा व्यवस्थापनमा सहज हुने अस्पतालले जनाएको छ।
4: तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: ओहो जेठा, बजार हिँड कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्नेस् त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुणस्ता जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
7: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
9: उल्लास भए अरू किन खोज्ने?
3: ब्रेकपछिको डायरीमा अब आर्थिक प्रसंग। चालू आर्थिक वर्ष 2083-84 शुरूआती दुई महिनामा सरकारले करिब 2 खर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,49,83,72,00,00 रूपियाँ पुगेको छ। यो वार्षिक बजेटको 9.41% हो। यस अवधिमा चालुतर्फ 1,22,03,00,00,00, पुँजीगततर्फ 7,66,00,00,00,00 र वित्तीय व्यवस्थातर्फ 70,13,00,00,00,00 रूपियाँ खर्च भएको छ। यता भदौ मसान्तसम्म सरकारको कुल राजस्व संकलन 1,90,10,89,00,00,00 रूपियाँ छ। यस अनुसार पछिल्ला दुई महिनामा सरकारको आमदानी भन्दा खर्च करिब 9,73,00,00,00,00 रूपियाँ बढ़ी भएको छ।
10: It's always fun when you hit the road.

भन्सारथली चोरी पैठारी गरी नेपाल भित्राइएका 10 भारतीय इलेक्ट्रिक स्कूटर प्रहरीले वीरगंजका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज अपरान्ह वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रूपमा चलाइरहेको अवस्थामा 30 स्कूटर नियन्त्रणमा लिएका हुन्। भन्सारथली गरी चोरी पैठारीबाट नेपाल भित्राइएका 30 स्कूटरका सम्बन्धमा आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्। पछिल्लो समय भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्राइएका सवारी साधन तथा अन्य सामानमाथि निगरानी बढ़ाएको जनाएको छ। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको एक विशेष अदालतले सन् 2013 कंग्रेस पार्टीका नेता सहित 27 जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका 10 माओवादी विद्रोहीलाई मृत्युदण्डको फैसला सुनाएको छ। भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएका अनुसार उनीहरू राज्य विरूद्ध षड्यन्त्र र युद्ध भड़काउने सहितका अपराधमा दोषी ठहर भएका हुन्। सन् 2013 मेमा छत्तीसगढ़को दुर्गम

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825161580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सम्खुवा सभा।
13: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्रज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98 5 60 177।
14: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
15: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
16: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
16: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
15: प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423189।
17: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
18: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
17: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
18: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
17: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
18: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
18: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
18: सम्पर्क नम्बर 98 60 96 40 00
15: र 98 19 32 76 75।

हम संसार जग न सकतो।

0: This is Radio Songkhuasabha 95.5 MHz.
1: यनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यानकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,000

0: बादमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावेदन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कान कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 रहेका छन् भने संघसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99 उजुरी दर्ता भएका छन्।
0: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 मुद्दा छन्। त्यसपछि घुस, रिश्वत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्य समिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
2: हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिक था हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम, अब हामी 15 महाधिवेशनको सन्निकट छौं। 3 हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ। किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
0: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोड्यौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किन म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भ मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि अझ 3-4 गतिको अधिवेशनमा भाग नलिऊ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यसकारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
0: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा

0: पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
1: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
0: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपियाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव बेचबिखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपाकी सांसद अमृता विकले विजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछ।
3: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं, तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
4: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
0: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
5: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
6: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
5: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
14: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभुकको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
13: तपाईँको परिवारमा 4 भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी:
15: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ। स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ। अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सड़कको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
13: कृष्णभीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफलेलाई सोधेका छौं।
6: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
13: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाइ निरन्तर जारी रहने,
16: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
5: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
18: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
19: नमस्ते।
18: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
19: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले 2 कानूनलाई इन्डिकेट नै गरेको थिएँ। एउटा सार्वजनिक खरिदियन,
16: होइन यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो, भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको
18: थिएँ।
16: होइन त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा संघीय हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ। भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
18: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राभिल अथवा पिच भन्ने कुरा चाहिँ
16: त्यस्तो होइन, त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भन्दैन, पालिकालाई भन्दैन, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्छ नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ।
18: अहिले त त्यसै भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
16: यस्तो छ, अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
18: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
16: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अझ नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमेल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ, संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
18: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
16: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ, म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभावजन्य विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फाट्ट चिनिहालिन्छ, किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको होइन, उहाँहरूको संख्याको कारणले पनि होइन, त हामीसँग संख्या त अहिले 182 छ भने हामीसँग संख्या धेरै छ, त्यहाँ कहिलेकाहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमेल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो संसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ, भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो, तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पार सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
19: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
16: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरह हुन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरह हुन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
20: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ।
21: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन्दन नको पाप थियो कुनी।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-96-289, खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
8: र 029-590-155।
9: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
10: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग, विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी संखुवा।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएनसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्कु सभा।
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
7: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने,
6: कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाद्वारी एक बुद्धपुकबाट दूरसञ्चार जाने बाटो।

0: साइबरको आज बिहिबारमा काट कुरा सबै विभागका प्रमुख मन्त्री अर्को
1: This is Radio Sonkwa Sabha 95.5 MHz.
2: राष्ट्रसंघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुखा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्छ उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छानुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
3: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँसिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाडौँ जोडिने मुङलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौं।
4: किस्तेभिर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामी हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब स्टेबलाइज गरेका थियौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोररी रूपबाटै खोलागेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्थानीय गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको परमानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
3: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
4: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिस्लिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरललेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेकाइ रस्तामा गरेर काम शुरू गरिसकेका छौँ, र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ यही कृष्णगिरीलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि 63 पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
3: बाइपासको रूपमा भन्नुभएको
4: गर्ने भनेर हामीले काम गरिरहेको छौँ। हजुर,
3: तपाईँहरूलाई अब कृष्णभिरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ बाटोहरू, शीतल बजार, जवान खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेको सी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको बाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
4: कृष्णभिर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कष्ट हुने लाग्ने थियो। अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
3: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
4: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
3: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपल्ट पनि झन् प्रष्ट देखियो। अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी देखियो।
4: गत डिपी हाइवे
3: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
4: अहिले रिहाब गरिरहेको छ। अब डिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्टट्याग र डिपी हाइवे नै हुन्छ, तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो।
3: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिएको थिएन नि त?
4: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै खाँदो वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू कम लोड पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लान पनि त अब अझ यो अहिलेको विकासबाट भयो नै।
3: अन्तिममा अब यो कृष्णभिरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षका अगाडि हुने सम्भावना कतिको छ? कुनै विकल्प
4: अर्को वर्ष अगाडि हामी कृष्ण बलियो बनाउँछौँ यसलाई, फिसिङबाट बेनीघाट त्यसलाई यो आगामी आउँदो वर्ष हामीले एउटा भरपर वैकल्पिक रूपबाट विकास गर्छौँ।
3: निर्देशक विजय जयसी यो नेपाली सेवा हो। रसको नुवाकोट र धादिङ जिल्लामा रहेका 29 वटा होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढीले धेरैको धन सम्पत्ति मात्र लगाएको छैन, कैयौंका परिवार बिथोली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रो साथी शक्तिमाया तामाङ।
5: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढीले जिउने सहारा खोसे पछि आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान

0: Son रसिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
1: तर पढ्ने बेला भइसक्यो, कहाँ पढाउने केही थाहा छैन, आफूलाई थाहा छैन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सि कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले बाबा मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो।
0: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा तीन छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने,
2: त्यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बाँच्ने के सोध्ने माने थाम्दै सक्ने बाउआमा छ, अलिकति यस्तै बाल्नु पर्यो के गर्ने।
0: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
3: उसले माया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ, फेरि आँसु पनि छरेर छ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यसो भएर धेरै चिन्ता भएर।
0: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टान सहितको हिम पहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगर्भिक दुर्बलताका कारण सृजित मिश्रित घटनाको परिणाम थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
5: यो रिपोर्टले नेपालको जुन भोटेपछि जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कति पहिले चाहिँ यो जलवायु जन्य हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो
6: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: Radio NRN 99.1

0: आज विक्रम सम्वत 2083 साल असोज 2 गते शुक्रबार भाद्र शुक्ल सप्तमी 18 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जसले स्वागत गर्न तछाड मछाड गरे उनैले छाडे देउवालाई। गगनको स्वीकार्यता बढ्दै बरण्डाबाट बरण्डामै सरुवा। सत्र मन्त्रालयका 2000 दरबन्दी कटौती अख्तियारमा आधा उजुरी स्थानीय तहकै। र आजबाट पाठ्यक्रम छपाई शुरू हुने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको छुर्पीले फेरियो चौरी गोठको जीवन शीर्षकको शुभ समाचार।
0: ताप्लेजुङको सिदिङवा गाउँपालिका एक कालीखोलाको पाङदुवामा रहेको टारजन खुदाङ लिम्बुको चौरी गोठमा यति बेला चौरीको दूधभन्दा बढ़ी छुर्पीको चर्चा हुन्छ। गोठमा उत्पादित दूधलाई प्रशोधन गरेर बनाइएको छुर्पी बिक्रीबाट उहाँले वार्षिक करिब 13 लाख रूपियाँ आमदानी गर्दै आउनु भएको छ। 30 वर्षीय लिम्बुका लागि चौरी पालन परम्परागत पेशा मात्र होइन, बरु परिवारको जीविकोपार्जनको मुख्य आधार हो। 9 वर्षदेखि व्यावसायिक रूपमा चौरी पालन गर्दै आउनुभएका उहाँसँग अहिले 30 वटा चौरी छन्। वर्षको करिब 6 महिना पाङदुवाको गोठमा र बाँकी 6 महिना सिद्धिङवा गाउँपालिका एक सुरू मखिममा बिताउनुहुन्छ। जेठदेखि भदौसम्मको समय उहाँका लागि बढ़ी व्यस्त हुन्छ। यही समयमा पाङदुवाको गोठमा चौरीको दूध नहुने, दूध प्रशोधन गर्ने र छुर्पी तयार गर्ने काम चल्छ। गोठ वरिपरि बाँस तथा काठका डण्डीमा झुण्डाइएका पहिलै छुर्पीका लहरले उत्पादनको आकार देखाउँछन्। चौरीको दूधबाट तयार हुने छुर्पी उहाँको मुख्य आमदानीको स्रोत हो। उत्पादित छुर्पी प्रति केजी 1100 रूपियाँसम्म बिक्री हुने गरेको लिम्बुले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको राजनैतिक यात्रामा एउटा रोचक विरोधाभास देखिएको छ। सिंगापुरबाट फर्किँदा विमानको समय समेत परिवर्तन गराएर विमानस्थलमा स्वागत गर्ने नेताहरू धमाधम देउवाको साथ छाडेर पार्टी सभापति गगन थापा नेतृत्वको संरचनातर्फ लागेका छन्। देउवा उपचारका लागि सिंगापुरमा रहेका बेला शुरूमा 26 साउन राति 9:45 बजे काठमाण्डु फर्किने कार्यक्रम थियो, तर केही नेता कार्यकर्ताले विमानस्थलमा स्वागत गर्न ठूलो संख्यामा उपस्थिति हुन पाउनुपर्ने आग्रह गरेपछि उनको उडान अठाइस साउन दिउँसो 12:25 बजे सारिएको थियो। तत्कालीन कांग्रेस नेता प्रकाश शरण महतले यसको पुष्टि गर्दै भनेका थिए सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो। 28 गते देउवा काठमाण्डु ओर्लिदा विमानस्थलमा उनलाई स्वागत गर्ने नेतामध्ये अग्रभागमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, मिमलेन्द्र निधि, प्रकाश शरण महत, कान्छाराम तामाङ, मीनबहादुर विश्वकर्मा, जितजङ बस्नेत लगायत थिए। त्यति बेला देउवाको राजनीतिक शक्ति प्रदर्शनका रूपमा स्वागतलाई हेरिएको थियो, तर त्यस अघि नै असार 22 चुनदेवीमा देउवा पक्षले छुट्टै सम्पर्क कार्यालय स्थापना गरिसकेको थियो। कार्यालय स्थापनामा नेता कान्छाराम तामाङको सक्रिय भूमिका थियो। त्यसलाई देउवा समितिले शुरूमा 15 महाधिवेशनको तयारी र समन्वय कार्यालय भनेको थियो। चुनदेवीबाटै पछि देउवालाई सभापतिका रूपमा प्रस्तुत गर्ने राजनीतिक सन्देश बलियो हुँदै गयो। देउवा पक्ष र गगन थापा नेतृत्वबीच नेतृत्व वैधताको विवाद चर्किँदै गयो। साउन 31 गते सुकेधारामा आफ्नो पक्षको राष्ट्रिय भेलाको समापनमा देउवाले 3 पटक दोहोर्याए, म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हुँ। त्यसै भेलाले सनातन धर्मको राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रस्ताव पारित गर्यो। प्रस्तावमा हिन्दू, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण र धार्मिक स्वतन्त्रताको कुरा पनि समेटिएको थियो। देउवाको उक्त अडान प्रति राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको हात भएको स्पष्ट आभास हुने देउवा निकटकै एक नेता बताउँछन्। त्यसले नकारात्मक प्रभाव के पर्यो भने सिंगापुरबाटै सबै तारतम्य मिलाएर ल्याउने र यहाँ पनि हिन्दूका विषयमा बोल्न लगाउने कुनै शक्ति पक्कै छ भन्ने उहाँ नजिकैका साथीहरूले बुझेर छोड्दै गए ती नेताले भनेका छन्। तर यही विषयले देउवासम्म भित्र ठूलै विवाद सिर्जना गरेको छ। कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाश मानसिंह र मीनबहादुर विश्वकर्माले प्रस्तावको विरोध गरे। धर्म सम्बन्धी विषयमा सहमति नहुँदा सम्मेलनको अन्तिम दस्तावेज र पत्रकार सम्मेलन समेत प्रभावित बन्यो। देउवाका सबैभन्दा निकट सहयात्री मध्येका पूर्णबहादुर खड्का पछिल्लो चरणमा देउवाबाट टाढिए। त्यसपछि महालक्ष्मी उपाध्याय टीना, सुरेन्द्र पाण्डे, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवड़ा लगायत नेताहरूले पनि देउवा पक्ष छाडे। अन्तत देउवा पक्षका करिब 50 नेता थापा नेतृत्वको कार्य समितिमा समाहित भए। थापा निकट एक पदाधिकारी भन्छन्, उहाँहरूका माग सम्बोधन भए पनि देउवादाई एकताको पक्षमा नदेखेपछि बाघी साथीहरू सानेपा जाने निष्कर्षमा पुग्नु भएको जस्तो लाग्छ। ती नेताले भनेका छन्, देउवा फर्किने उडान दिउँसो सार्नुपर्ने पक्षमा उभिएका र विमानस्थलमा स्वागत गर्ने नेता मध्येका एक मुख्य पात्र विश्वकर्मा अहिले देउवा समूहबाट बाहिरिएका छन्। उनी बिहिबार पार्टी कार्यालय सानेपा पुगे। उनी सहितका नेताहरूले पार्टी विभाजन रोक्न सार्वजनिक रूपमा दवाब दिएका छन्। शेरबहादुर दाई प्रमुख अतिथि भई महाधिवेशन उद्घाटन गरेर तथा शेखर र पूर्ण दाई वरिष्ठ नेताका रूपमा बसेर पार्टीमा एकता कायम गर्न सकिने विकल्प बाँकी नै छ। त्यसका लागि संवाद टुटाउनुहुन्न विश्वकर्माले भने। उहाँले सभापति रहेको दावी गर्नुभएको छ, हामी सर्वोच्च नेता बनाउँछौ। देवाले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नुहुन्छ उनले भनेका छन्। यसैबीच गगन नेतृत्वले देउवा नेतृत्वको पुरानो केन्द्रीय कार्य समितिका सदस्यलाई समायोजन गर्ने निर्णय गरेपछि 51 जनाको ठूलो समूह देउवाको साथ छाडेर महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटोमा लागेको छ। जसले स्वागतमा तछाड़ मछाड़ गरे उनैले देउवाको साथ छोड़े शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: मध्याह दैनिकले स्वीकार्यता बढ़ाउँदै गगन एक्लिँदै देउवा शीर्षकमा खबर छापेको छ। बिहिबार नेपाली कंग्रेसका सभापति गगन थापाले असोजको 16 गते उद्घाटन हुने 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा समेतलाई सहभागी गराउने बताए। विशेष महाधिवेशन पश्चात भड्किएका पूर्व सभापति देउवा र उनी निकटका नेताहरूबीच लामो समय कुरा नमिल्दा पार्टी विभाजनको रेखामा पुगिसकेको थियो। पछिल्लो पटक दुवैतर्फका नेताहरूको प्रयासमा कंग्रेसलाई एकताबद्ध बनाउने अभियानले सार्थकता पाउने चरणमा छ। विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिले असोज 3 र 4 गते देशभर वड़ा अधिवेशन गर्दैछ। त्यस्तै 7 गते पालिका, 10 गते प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै असोजको 16 र 19 केन्द्रीय अधिवेशन गर्दैछ। सबै तहको अधिवेशनका आवश्यक तयारी पूरा भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर सिंहले वड़ादेखि केन्द्रसम्मको अधिवेशनको पूर्ण तयारी भइसकेको बताए। यसैबीच पूर्व सभापति शेरबहादुर देउवा समूहले असोजको 15 वड़ा अधिवेशन थालेर मंगिरमा महाधिवेशन गर्न कार्यतालिका निकालेको छ। समानान्तर निर्वाचन कार्यतालिका सार्वजनिक गरेर अघि बढ़ेका देउवा समूहका अधिकांश नेता मूल कंग्रेसमै फर्किएका छन्। केन्द्रीय समिति बैठकले बिहिबार देउवा समूहबाट 50 भन्दा बढ़ी नेतालाई औपचारिक स्वागत गर्यो। मूल पार्टीमा समाहित भएका नेतालाई स्वागत गर्दै सभापति गगन थापाले पार्टीभित्रको एकता कायम गर्न

0: सहभागी हुन समेत थापाले आग्रह गरे। असोज 3 र 4 गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन देशभरका नेता कार्यकर्तालाई गरेको सभापति थापाको आह्वान र इतर समूहका नेताहरूको समायोजनले कंग्रेसमा एकताको सन्देश दिएको छ।
1: गृह मन्त्रालयमा लामो समयदेखि जिम्मेवारी विहीन बनाएर राखिएका केही सहसचिवलाई सरकारले अर्को मन्त्रालयमा अतिरिक्त समूहमा सरूवा गरेको छ। अतिरिक्त समूह भनेको जिम्मेवारी विहीन राखिएको अवस्था हो। अतिरिक्त समूहमा सरूवा गरिएको कर्मचारीलाई निजामती सेवामा बरण्डा सरूवा भन्ने गरिन्छ। यस्ता कर्मचारीहरूको कार्यकक्ष हुँदैन। कार्यालयमा आउने, हाजिरी गर्ने र बरण्डामा बस्ने काम मात्र भएकाले बरण्डा सरूवा भन्ने गरिएको हो। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा 4 महिनादेखि जिम्मेवारी विहीन थिए। सरकारले बार उनलाई संघीय भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा गर्यो तर अतिरिक्त समूहमै। त्यसै गरी अर्का सहसचिव पुष्प साई 3 महिनादेखि गृह मन्त्रालयमा जिम्मेवारी विहीन थिए। उनलाई पनि सरकारले बुधबार संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरूवा गरेको छ। कर्मचारीलाई लामो समय जिम्मेवारी विहीन बनाएर राखिनुहुन्न अनि एउटा मन्त्रालयको बरण्डाबाट अर्को मन्त्रालयको बरण्डामा सरूवा गर्नु पनि राम्रो होइन। संघीय मामिला मन्त्रालयका एक उच्च कर्मचारीले भने लामो समय कर्मचारीलाई जिम्मेवारी विहीन बनाउँदा उनीहरूको मनोबल गिर्छ, यसबाट जनताले पाउने सेवामै प्रभाव पार्छ उनले भनेका छन्। संघीय मामिला मन्त्रालयमा यसअघि नै 8 सहसचिवलाई जिम्मेवारी विहीन बनाएर राखिएको थियो। त्यसमा पनि अरू 2 सहसचिवलाई संघीय मामिला मन्त्रालयमा अतिरिक्त समूहमै सरूवा गरिएको छ। चिरञ्जीवी पौडेल, गोविन्द अधिकारी, तुलसीनाथ गौतम, जय कुमार घिमिरे, सुशील ढकाल, युवराज पाण्डे, रुद्र लामिछाने र वेदप्रसाद खरेललाई जिम्मेवारी विहीन बनाएर राखिएको छ। बरण्डाबाट बरण्डामै सरूवा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: 17 संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम सम्पन्न भएको छ। यो सर्वेक्षणले 2004 निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ। प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका 10 सचिव र 72 सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको हो। सरकारले प्रशासनिक सुधारमा मितव्ययिता कायम गर्दै कार्य सम्पादन प्रभावित बनाउने उद्देश्यले सबै संघीय मन्त्रालयको संगठन तथा व्यवस्थापन संरक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ। 2000 भन्दा बढ़ी दरबन्दी कटौती शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको हो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित एक विशेष कार्यक्रमबीच आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनु भएको हो। कुल 469 पृष्ठ लामो र 6 परिच्छेदमा समेटिएको यस प्रतिवेदनले देशमा भ्रष्टाचारको अवस्था, प्रवृत्ति र कुन निकायमा कति अनियमितता भइरहेको छ भन्ने स्पष्ट चित्र देखाएको छ। प्रतिवेदन अनुसार देशका अन्य निकायमा भन्दा स्थानीय तहमा आधा उजुरी रहेको जनाइएको छ। त्यस्तै 25 अर्ब 23 करोड़ भन्दा बढ़ी बिगो माग दावी गरिएको तथ्याङ्क छ। निष्पक्ष र निर्भीक भएर काम गर्न राष्ट्रपतिले सुझाव दिएका छन्। अख्तियारको 36 प्रतिवेदन आधा उजुरी स्थानीय तहकै, सबैभन्दा बढ़ी मध्य प्रदेशमा शीर्षकमा यो खबर छ।
0: जनशिक्षा सामग्री केन्द्रले आज शुक्रबारबाट सरकारी पाठ्य पुस्तक छपाई गर्न लागेको छ। पहिलो साताबाट छपाई नगरी आगामी शैक्षिक सत्रमा पाठ्य पुस्तक अभाव हुने भएपछि छपाई शुरू गर्न लागेको हो। केही परिमार्जन सम्भावना रहे पनि गत वर्षकै पाठ्यक्रम अनुसार पाठ्य पुस्तक छाप्ने निर्णय शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको छ। केही दिन अघि नेपाल सरकारले पुस्तक फेरिने हल्लाले पाठ्य पुस्तक छपाई ठप्प शीर्षकमा समाचार प्रकाशित भएको थियो। मन्त्रालयले बिहिबार दिउँसो निर्णय गरी पाठ्यक्रम विकास केन्द्रमा पठाएको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महेन्द्र पराजुलीले नेपाल समाचार पत्रसँग कुरा गर्दै आज शुक्रबारबाटै छपाई गर्ने जानकारी पत्राचार गरिसकिएको जानकारी दिनुभयो। आजबाट जनशिक्षाले सरकारी पाठ्यपुस्तक छाप्न शुरू गर्ने शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
1: ब्याजदर घटेसँगै व्यक्तिगत घर खर्चाप्रति आकर्षण बढ़न थालेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा बिहिबार शुरू भएको नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा सहभागी बैंकहरूले 6% भन्दा कम ब्याज दरमा घर कर्जा अफर गरिरहेका छन्। पछिल्लो समय बैंकिङ प्रणालीमा कर्जाको माग सुस्त रहे पनि व्यक्तिगत घर कर्जामा